0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: ए मास्टर साहब, कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
2: ल ल आए बहिनी, किन होला?
1: सुन्नु न, एउटा फलामको ट्रस्ट हालेर घर बनाउने भनेको कहाँ जाने होला?
2: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रो हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसरको झिम खोलामा नन्द सप्लाइस खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
1: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
3: प्रोपाइटर अमृत श्रेष्ठ, बेचीसहर नगरपालिका 8, झिङ्गे खोला पुन्चोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 98560 46257 र 98 40067 787।
4: सुनिता आ गर त
1: भोके, मेरो दास सबै किराले खाएको छ।
4: गर न के, आ गर, म हेर्छु।
1: आ
4: छि, कस्तो गनाको, दाँत माझ्दैन हो?
1: ठुलो स्वरमा नकराउ न, मलाई लाज लाग्छ के।
4: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तरिक डेन्टल होममा जाऊ न, दाँत सम्बन्धी सबै समस्याको उपचार गरिन्छ। भूपुसैनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने, दाँतको भिडियो एक्सरे गर्ने, वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने, दाँत निकाल्ने, नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ। हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ।
5: नोट, यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गा टेढा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ।
6: भूपुसैनिक डेन्टल होम प्राली, बेसीसर नगरपालिका 8, सेरा ओरालो, लमजुङ।
7: प्रोपाइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सिसा अधिकारी।
8: सम्पर्क फोन नम्बर 06-5-21-429, मोबाइल नम्बर 98-414-84-440।
9: शिक्षकको आवश्यकता मसानी गाउँपालिका 6 ठुलीबिसी स्थित जटेश्वर आधारभूत विद्यालयमा प्रावि तहमा रिक्त रहेको फरार शिक्षकको पदपूर्ति गर्नुपर्ने भएकाले तपसिलमा ध्याय बमोजिमको रित पुगेका इच्छुक उम्मेद्वारहरूको निमित्त यो विज्ञापन प्रसारण गरिएको छ। तपसिल प्रावि तह करार शिक्षक 1 पद, प्रावि तृतीय करार शिक्षक योग्यता आइएड वा सोभन्दा माथि अनुभवीलाई प्राथमिकता दिइनेछ। उमेर 18 वर्ष।

0: स्थान मर्सानी गाउँपालिकाको कार्यालय परीक्षाको किसिम लिखित र अन्तर्वार्त प्रयोगत्मक शिक्षक सेवा आयोगबाट सिफारिस भए फरार सूचीमा रहेका उम्मेद्वारको हकमा 7 दिने म्याद कायम गरिएको छ। फरार सूचीमा रहेका उम्मेद्वारले मर्सानी गाउँपालिका शिक्षा शाखामा आवेदन पेश गर्नु सकिनेछ र पेश गरेको जानकारी विद्यालयलाई दिनुपर्नेछ। नोट, फरार सूची बाहेक अन्य उम्मेद्वारको हकमा विज्ञान मुख्य विषय लिई अध्ययन गरेकालाई प्राथमिकता दिइनेछ। सम्पर्क मितिमा आउँदा प्रत्येक उम्मेद्वारले सकल कागजात ल्याउनु पर्नेछ। थप जानकारीको लागि निम्न नम्बरमा सम्पर्क गर्नु अनुरोध गरिन्छ। फोन नम्बर अध्यक्ष 98564682 98464750 98463873।
1: जटेश्वर आधारभूत विद्यालय मर्स्याङ्गी गाउँपालिका साथुली बेसी लमजुङ।
2: अब पाउनुहोस् ओर्लिङको दमदार अफरमा 100 MBPS को इन्टरनेट र नेट टिभी मात्र ₹950। यो अफर सीमित अवधिका लागि मात्र लागू हुनेछ। थप जानकारीका लागि 9008424010 9008438526 सम्पर्क गर्नुहोला। सम्पर्क कार्यालय ओर्लिङ कम्युनिकेसन लिमिटेड शाखा कार्यालय बेसी सहर गेटवे हिमालयन हिस्टरको भन्दा 2 घर माथि उल्लेखित रकममा 13% भ्याट एक्स्ट्रा लाग्नेछ।
3: बाबु ए बाबु झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्स्यो जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
4: हो त है आमा, बरु कहाँ जाने भन्नु त।
3: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
5: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
6: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म। सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565। राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
7: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: बाबु ए बाबु झट्टै उठ त छिटो उठ न आफ्नै बिहे बिर्स्यो जस्तो छ बुहारीको लागि गहना किन्न जानु परेन उठ त छिटो
1: हो त है आमा बरु कहाँ जाने भन्नु त
0: पहिला मुख धुने अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनसादी पसल जाने सुनसादी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनसादी पसल हो त
2: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ
3: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेन स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565 राज्य अनुसारको पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्
4: ज्योतिष तथा वन झाँक्री सम्बन्धी सम्पूर्ण सेवा चाहिएमा हामीलाई सम्झनुहोस् यहाँ वन झाँक्रीको चेला धनबहादुर थापा गुरुबाट हेर्ने हेराउनेका साथै तपाईँको शरीरमा या जीवनमा आइपरेको सबै समस्याको समाधान उपचार गरिन्छ हेराउनका लागि स्वयं मान्छे नभए फोटोबाट हेर्ने काम गरिन्छ हामीले विभिन्न किसिमको समस्याहरूको समाधान गर्नेछौ जस्तै कामने बौलाउने टुनामुना लागेको भूत वर्तमान र भविष्य बताइन्छ छारे रोग सुगर प्रेसर गानगोला ग्यास्ट्रिक पाइल महिनावारी गडबडी बाँझोपन टाउको दुख्ने खाना मन नलाग्ने बिगार परेको हात खुट्टा सुनिने तर्सिने डराउने पढ्न मन नलाग्ने व्यापार व्यवसाय बिग्रेको दुब्लाएकोलाई मोटो बनाउने मोटाएकोलाई दुब्लाउने पनि बनाइन्छ गरदशा बिग्रेको खोकी लाग्ने ऐठन हुने ढाड कम्मर दुख्ने पिनाश भएको श्रीमान श्रीमतीको मिलाप गर्ने बान परेको फिराउने वैदेशिक यात्राको सफल गराउने शरीरमा देवता आएको बेला माता उतार्ने लगायतका सबै प्रकारका दुःख बिमारको उपचार गरिन्छ सम्पर्क स्थान सुन्दर बजार नगरपालिका वडा नम्बर 9 सिउडीबार लमसुङ कृषक जागरण सहकारी अगाडि कृषि विकास बैंक नजिकै सम्पर्क फोन नम्बर 97-69-77-68-60 97-69-77-68-60 र 98-21-57-56-36 98-21-57-56-36
5: सुनिता आ गर त
6: भोके मेरो दास सबै किराले खाएको छ
5: गर न के आ गर म हेर्छु
6: आ
5: छि कस्तो गनाको दाँत माझ्दैन हो
6: ठुलो स्वरमा नकराउन मलाई लाज लाग्छ के
5: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तनिक डेन्टल होममा जाऊ न दाँत सम्बन्धी सबै समस्याको उपचार गरिन्छ भूपुसैनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने दाँतको भिडियो एक्सरे गर्ने वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने दाँत निकाल्ने नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ
7: नोट यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ
8: भूपुसैनिक डेन्टल होम प्राली बेसीसहर नगरपालिका 8 सेरा ओरालो लमजुङ
9: प्रोपाइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सीसा अधिकारी
8: सम्पर्क फोन नम्बर 066-521-429 मोबाइल नम्बर 98-414-84-440
10: हाम्रो साथी सपना त कति भाग्य मानि रहेछ है कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी आफ्नो भने सबै पुरानो डिजाइनको
11: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र हँ?
10: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
11: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त। त्यसै त राम्रो गहना पाइने पसल अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
10: नयाँ सजावट भने जस्तै गहना जय बुद्ध ज्वेलरी, सबैको चाहना।
11: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाँडा बर्तन पनि पाइन्छ।
10: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोप्राइटर मणिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 06652425, 06652475, मोबाइल नम्बर 9856745।

0: बुढा ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
1: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
0: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका आठ तेह्रमा सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफुल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका आठ तेह्र लमसुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
2: सम्पर्क नम्बर 9842618202 र 9840319799।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका आठ तेह्र लमसुङ।
2: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
3: अब बेसी सहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
2: जापान ट्राई होइन, स्योर गरौं।
4: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
2: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर।
4: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
3: लमसुङ एजुकेसन सेन्टर बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक रेडियो चौतारी भएको भवन।
5: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ, सम्पर्क नम्बर 066-590-2900, मोबाइल नम्बर 98-560-2900।
6: शिक्षकको आवश्यकता। मसानी गाउँपालिका छ थुडीबिसी स्थित जटेश्वर आधारभूत विद्यालयमा प्राविधिक तहमा रिक्त रहेको फरार शिक्षकको पदपूर्ति गर्नुपर्ने भएकाले तपसिलमा ध्याय बमोजिमको रित पुगेका इच्छुक उम्मेद्वारहरूको निमित्त यो विज्ञापन प्रसारण गरिएको छ। तपसिल प्राविधिक तह करार शिक्षक पद प्राविधिक तृतीय करार शिक्षक योग्यता आइएड वा सोभन्दा माथि अनुभवीलाई प्राथमिकता दिइनेछ। उमेर 18 वर्ष पुरा भई 40 वर्ष ननाएको। आवश्यकता कागजात शैक्षिक योग्यताको प्रमाणी प्रतिलिपिहरू, नागरिकताको प्रमाण पत्र, अध्यापन अनुमति पत्रको प्रतिलिपि, आवेदन दस्तुर ₹1000, तलब स्केल नेपाल सरकारको प्रचलित स्केल बमोजिम, आवेदन बुझाउने अन्तिम मिति तथा सम्पर्क मिति 2083 साउन 6 गते 4 सम्म, परीक्षा हुने मिति सम्पर्क मितिमा नै तोकिनेछ। हरेक आवेदकले सम्बन्धित विद्यालयमा वा विद्यालयको इमेल jatishor66@gmail.com तोकिएको समयभित्र आवेदन बुझाउनु पर्नेछ। समय गुज्रेको र रित नपुगेको आवेदन उपर स्वीकृत गरिने छैन। परीक्षा हुने स्थान मर्सानी गाउँपालिकाको कार्यालय। परीक्षाको किसिम लिखित र अन्तर्वार्ता प्रयोगात्मक। शिक्षक सेवा आयोगबाट सिफारिस भई फरार सूचीमा रहेका उम्मेद्वारको हकमा 7 दिने म्याद कायम गरिएको छ। सूचीमा रहेका उम्मेद्वारले मर्स्याङ्गी गाउँपालिका शिक्षा शाखामा आवेदन पेश गर्नु सकिनेछ र पेश गरेको जानकारी विद्यालयलाई दिनुपर्नेछ। नोट, करार सूची बाहेक अन्य उम्मेद्वारको हकमा विज्ञानमुखी विषय लिई अध्ययन गरेकालाई प्राथमिकता दिइनेछ। सम्पर्क मितिमा आउँदा प्रत्येक उम्मेद्वारले सकल कागजात ल्याउनु पर्नेछ। थप जानकारीको लागि निम्न नम्बरमा सम्पर्क गर्नु अनुरोध गरिन्छ। फोन नम्बर अध्यक्ष 98-560-4672 र 98-464-27485 98-467-8373।
7: जटेश्वर आधारभूत विद्यालय मर्स्याङ्गी गाउँपालिका साथ ठुली बेसी लमजुङ।
0: ए बुढा, घर बनाउने सपना त बल्ल पुरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
8: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर आठ झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
8: ह
9: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर आठ झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
10: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, रचना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक साथै अर्डर अनुसार सिरक रचना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
9: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
10: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विश्वसहर नगरपालिका 8, झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 9842673829 र 9817154038।
1: ओहो हेड सर, टाढैको सायद हो कि कसो, बेसी सहर जाने भए सँगै जाउँ है।
11: कस्तो ठ्याक्कै पार्नुभयो, हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो, यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
1: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
12: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
2: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 0665220227, मोबाइल नम्बर 9842649129 र 9841520091।
13: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज। Music.

0: গোড়ও দুখে, কাইলে টাউকো দুখনি, কাইলে পেট দুখনি, কে দুখে আও দুখে আও। জানি এই বেলা পখালা লাগের হইরান, হইনে কাজ জানি হলা কে গর্নে কে নগর্নে, কইলেই বিরামী ভয়ের কেই মেলো মিশে পাইলে।
1: বুয়া পীর নগলোস, ঝট্টেই সুভাষ মেডিকো ফার্মামা গই আলম, এই বিশি সরকো সেরা চোখ দেখি কারাকার জানে বাদ সানি তেই জাম বরু।
0: হুঞ্ছ বুয়ারি লো গই আলম সারে গারো।
1: সুভাষ মেডিকো ফার্মা বেশি শহর নগরপালিকা আট সেরা,
2: ইহা অনুভবী স্বাস্থ্য কর্মী দ্বারা স্বাস্থ্য পরীক্ষণ গর্নুকা সাথে উচিত পরামর্শ দিইন্ছ, সবই খালে ঔষধিমা বিশেষ ছুটকো ব্যবস্থা ছ। প্রোপাইটর সুভাষ দনাই, সম্পর্ক মোবাইল নম্বর 9845664093।
3: अब पाउनुहोस् ओर्लिङको फोटो लाइट अफरमा 200 MBPS को इन्टरनेट, 3 महिनाको मात्र शुल्क ₹3,300, साथमा डबल ब्यान्ड राउटर निशुल्क। यो अफर सीमित अवधिका लागि मात्र लागू हुनेछ। थप जानकारीका लागि 9028440010 र 9028438526 सम्पर्क गर्नुहोला। सम्पर्क कार्यालय ओर्लिङ कम्युनिकेसन लिमिटेड, शाखा कार्यालय बेसी सहर, गेटवे हिमालयन रिसोर्ट भन्दा 2 घर माथि। उल्लेखित रकममा 13% भ्याट एक्स्ट्रा लाग्नेछ।
4: छिटो भनेको ओर्लिङ।
5: ओहो हेर सर, टाढैको सायद हो कि कसो, बेसी सहर जाने भए सँगै जाउँ है।
6: कस्तो ठ्याक्कै पार्नुभयो, हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो, यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
5: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
1: न्यु जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यु जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेन्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
3: न्यु जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 0665520227, मोबाइल नम्बर 9842649129 र 9841552091।
7: शिक्षकको आवश्यकता, मसानी गाउँपालिका 6 ठुलीबिसी स्थित जटेश्वर आधारभूत विद्यालयमा प्राविधिक तहमा रिक्त रहेको फरार शिक्षकको पदपूर्ति गर्नुपर्ने भएकाले तपसिलमा ध्याय बमोजिमको रित पुगेका इच्छुक उम्मेद्वारहरूको निमित्त यो विज्ञापन प्रसारण गरिएको छ। तपसिल प्राविह करार शिक्षक ए पद, प्रावि तृतीय करार शिक्षक योग्यता आइएड वा सोभन्दा माथि अनुभवीलाई प्राथमिकता दिइनेछ। उमेर 18 वर्ष पुरा भई 40 वर्ष ननाएको। आवश्यकता कागजात, शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपिहरू, नागरिकताको प्रमाण पत्र, अध्यापन अनुमति पत्रको प्रतिलिपि, आवेदन दस्तुर ₹1,000, तलब स्केल नेपाल सरकारको प्रचलित स्केल बमोजिम, आवेदन बुझाउने अन्तिम मिति तथा सम्पर्क मिति 2083 साउन 6 गते 4 बजेसम्म, परीक्षा हुने मिति सम्पर्क मितिमा नै तोकिनेछ। हरेक आवेदकले सम्बन्धित विद्यालयमा वा विद्यालयको इमेल jatishor66@gmail.com तोकिएको समयभित्र आवेदन बुझाउनु पर्नेछ। समय गुज्रेको र रित नपुगेको आवेदन उपर स्वीकृत गरिने छैन। परीक्षा हुने स्थान मर्सानी गाउँपालिकाको कार्यालय। परीक्षाको किसिम लिखित र अन्तर्थ प्रयोगात्मक। शिक्षक सेवा आयोगबाट सिफारिस भई फरार सूचीमा रहेका उम्मेद्वारको हकमा 7 दिने म्याद कायम गरिएको छ। फरार सूचीमा रहेका उम्मेद्वारले मर्स्याङ्गी गाउँपालिका शिक्षा शाखामा आवेदन पेश गर्नु सकिनेछ र पेश गरेको जानकारी विद्यालयलाई दिनुपर्नेछ। नोट, करार सूची बाहेक अन्य उम्मेद्वारको हकमा विज्ञान मुखी विषय लिई अध्ययन गरेकालाई प्राथमिकता दिइनेछ। सम्पर्क मितिमा आउँदा प्रत्येक उम्मेद्वारले सकल कागजात ल्याउनु पर्नेछ। थप जानकारीको लागि निम्न नम्बरमा सम्पर्क गर्नु अनुरोध गरिन्छ। फोन नम्बर अध्यक्ष 9856460872, प्र 9864-27485, 9864-53873।
8: जटेश्वर आधारभूत विद्यालय मर्स्याङ्गी गाउँपालिका 7 ठुली बेसी लमजुङ।
9: हेलो विक्रम, कहिले जाने त इन्टरनेटको बिल तिर्न?
10: मेरो त अझै 1 महिना बाँकी छ यार।
9: लौ, कस कसरी? अस्ति हामीले सँगै तिरेको होइन त, मेरो त बेला भइसक्यो त।
2: वर्ल्डलिङ्कको एक कान दुई कान रिफर अफरले गर्दा नि मैले अस्ति एकजना आफन्तलाई वर्ल्डलिङ्कको 12 महिनाको सेवा जडान गर्न सल्लाह दिएको थिएँ, अनि धन्यवाद स्वरूप वर्ल्डलिङ्कले मेरो इन्टरनेटको अवधि एक महिनाले थप गरिदियो।
9: यो त गजबको अफर रहेछ त यार।
2: बरु तिमी पनि वर्ल्डलिङ्कको एक कान दुई कान रिफर अफरको फाइदा लिइहाल।
9: हुन्छ यार, म त आजदेखि नै रिफर गर्न सुरु गरिहाल्छु।
1: थप जानकारीका लागि 9800244010 9800238526 सम्पर्क गर्नुहोला। सम्पर्क कार्यालय ओर्लिङ कम्युनिकेसन लिमिटेड, शाखा कार्यालय बेसी सहर, गेटवे हिमालयन रिसोर्टको भन्दा दुई घर माथि। के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, किनास, जन्डिस, पाल्स, पथरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञ स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 6 47 र 9811 90 6 10। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
10: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: कार्यक्रम स्वास्थ्य सरोकार
1: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार
0: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सेङ्गी रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
1: प्रत्येक शुक्रबार बिहान 7:30 बजे
2: शिक्षाको आवश्यकता मसनी गाउँपालिका 6 ठुलीबिसी स्थित जटेश्वर आधारभूत विद्यालयमा प्रावि तहमा रिक्त रहेको फरार शिक्षकको पदपूर्ति गर्नुपर्ने भएकाले तपसिलमा ध्याय बमोजिमको रित पुगेका इच्छुक उम्मेद्वारहरूको निमित्त यो विज्ञापन प्रसारण गरिएको छ। तपसिल प्रावि तह करार शिक्षक एक पद प्रावि तृतीय करार शिक्षक योग्यता आइएड वा सोभन्दा माथि अनुभवीलाई प्राथमिकता दिइनेछ। उमेर 18 वर्ष पूरा भई 40 वर्ष ननाएको आवश्यकता कागजात शैक्षिक योग्यताको प्रमाणी प्रतिलिपिहरू नायकताको प्रमाण पत्र अध्यापन अनुमति पत्रको प्रतिलिपि आवेदन दस्तुर ₹1,000 तलब स्केल नेपाल सरकारको प्रचलित स्केल बमोजिम आवेदन बुझाउने अन्तिम मिति तथा सम्पर्क मिति 2083 साउन 6 गते 4 सम्म परीक्षा हुने मिति सम्पर्क मितिमा नै तोकिनेछ। हरेक आवेदकले सम्बन्धित विद्यालयमा वा विद्यालयको इमेल jatishor66@gmail.com तोकिएको समयभित्र आवेदन बुझाउनु पर्नेछ। समय गुज्रेको र रित नपुगेको आवेदन उपर स्वीकृत गरिने छैन। परीक्षा हुने स्थान मर्सनी गाउँपालिकाको कार्यालय परीक्षाको किसिम लिखित र अन्तर्वार्ता प्रयोगात्मक शिक्षक सेवा आयोगबाट सिफारिस भई फरार सूचीमा रहेका उम्मेद्वारको हकमा 7 दिने म्याद कायम गरिएको छ। सूचीमा रहेका उम्मेद्वारले मर्स्याङ्गी गाउँपालिका शिक्षा शाखामा आवेदन पेश गर्नु सकिनेछ र पेश गरेको जानकारी विद्यालयलाई दिनुपर्नेछ। नोट करार सूची बाहेक अन्य उम्मेद्वारको हकमा विज्ञान मुखी विषय लिई अध्ययन गरेकालाई प्राथमिकता दिइनेछ। सम्पर्क मितिमा आउँदा प्रत्येक उम्मेद्वारले सकल कागजात ल्याउनु पर्नेछ। थप जानकारीको लागि निम्न नम्बरमा सम्पर्क गर्नु अनुरोध गरिन्छ। फोन नम्बर अध्यक्ष 98564682 र 98467 4785 98467 5383।
1: जटेश्वर आधारभूत विद्यालय मर्स्याङ्गी गाउँपालिका 7 ठुली बेसी लमजुङ
2: शिक्षकको आवश्यकता मर्स्याङ्गी गाउँपालिका 6 ठुलीबिसी स्थित जटेश्वर आधारभूत विद्यालयमा प्रावि तहमा रिक्त रहेको फरार शिक्षकको पदपूर्ति गर्नुपर्ने भएकाले तपसिलमा ध्याय बमोजिमको रित पुगेका इच्छुक उम्मेद्वारहरूको निमित्त यो विज्ञापन प्रसारण गरिएको छ। तपसिल प्रावि तह करार शिक्षक एक पद प्रावि तृतीय करार शिक्षक योग्यता आइएड वा सोभन्दा माथि अनुभवीलाई प्राथमिकता दिइनेछ। उमेर 18 वर्ष पूरा भई 40 वर्ष ननाएको आवश्यकता कागजात शैक्षिक योग्यताको प्रमाणी प्रतिलिपिहरू नायकताको प्रमाण पत्र अध्यापन अनुमति पत्रको प्रतिलिपि आवेदन दस्तुर ₹1,000 तलब स्केल नेपाल सरकारको प्रचलित स्केल बमोजिम आवेदन बुझाउने अन्तिम मिति तथा सम्पर्क मिति 2083 साउन 6 गते 4 सम्म परीक्षा हुने मिति सम्पर्क मितिमा नै तोकिनेछ। हरेक आवेदकले सम्बन्धित विद्यालयमा वा विद्यालयको इमेल jatishor66@gmail.com तोकिएको समयभित्र आवेदन बुझाउनु पर्नेछ। समय गुज्रेको र रित नपुगेको आवेदन उपर स्वीकृत गरिने छैन। परीक्षा हुने स्थान मर्स्याङ्गी गाउँपालिकाको कार्यालय परीक्षाको किसिम लिखित र अन्तर्वार्ता प्रयोगात्मक शिक्षक सेवा आयोगबाट सिफारिस भई फरार सूचीमा रहेका उम्मेद्वारको हकमा 7 दिने म्याद कायम गरिएको छ। सूचीमा रहेका उम्मेद्वारले मर्स्याङ्गी गाउँपालिका शिक्षा शाखामा आवेदन पेश गर्नु सकिनेछ र पेश गरेको जानकारी विद्यालयलाई दिनुपर्नेछ। नोट करार सूची बाहेक अन्य उम्मेद्वारको हकमा विज्ञान मुख्य विषय लिई अध्ययन गरेकालाई प्राथमिकता दिइनेछ। सम्पर्क मितिमा आउँदा प्रत्येक उम्मेद्वारले सकल कागजात ल्याउनु पर्नेछ। थप जानकारीको लागि निम्न नम्बरमा सम्पर्क गर्नु अनुरोध गरिन्छ। फोन नम्बर अध्यक्ष 98564682 र 98467 5383 98467 5383।
1: जटेश्वर आधारभूत विद्यालय मर्स्याङ्गी गाउँपालिका 7 ठुली बेसी लमजुङ
3: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्।
4: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकपकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
3: डेंगू रोगको रोकथामका उपायहरू:
4: लामखुट्टीको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
3: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
4: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
3: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
4: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
5: प्रदेश जनस्वास्थ्य कार्यालय बेसी सहर लमजुङ।
6: एचआईभी सम्बन्धी जानकारी: एचआईभी परीक्षण अघि र पछि आवश्यक परामर्श गरिन्छ, साथै परीक्षणको रिपोर्ट गोप्य हुन्छ। एचआईभी बाट कसरी बच्न सकिन्छ? आफ्नो विश्वासिलो यौन साथीसँग मात्र यौन सम्बन्ध राख्ने, यदि अरूसँग यौन सम्बन्ध राख्न परे सधैँ सही तरिकाले कन्डमको प्रयोग गर्ने, रगत लिनु परेमा परीक्षण गरिएको रगत मात्र लिने, सुई सिरिन्जको साझा प्रयोग नगर्ने, छाला छेड्ने औजार निर्मलीकरण पश्चात मात्र पुनः प्रयोग गर्ने, संक्रमित गर्भवती महिलाले बच्चा जन्माउन चाहेमा डाक्टरको सल्लाह लिने, एचआईभी परीक्षण गर्दा संक्रमण देखियो भने आत्तिनु पर्दैन, एआरटी केन्द्रमा निशुल्क उपलब्ध औषधिहरू नियमित रूपमा सेवन गर्ने, आफ्नो यौन साथी, इन्जेक्टिङ पार्टनर र बच्चाको पनि एचआईभी परीक्षण गराउने, एआरटी शुरू गरेको पहिलो छ महिनापछि अनिवार्य रूपमा भाइरल लोडको परीक्षण गराउने, अवसरवादी संक्रमण देखिएमा तुरन्त स्वास्थ्य कर्मीसँग सम्पर्क गर्ने, नियमित व्यायाम गर्ने र सन्तुलित तथा पौष्टिक खाना खाने। एचआईभी कसरी सर्छ? असुरक्षित यौन सम्पर्क गरेमा, संक्रमित रगत तथा रगत जन्य पदार्थ प्रयोग गरेमा, सुई सिरिन्जको साझा प्रयोग गरेमा, एचआईभी संक्रमित गर्भवती महिलाबाट जन्मने बच्चामा। एचआईभी कसरी सर्दैन? लामखुट्टे, उपियाँ, उडुद, किरा फट्याङ्ग्रा तथा जनावरहरूले टोक्दा, जुठो खाँदा, लुगा साटासाट गरेर लगाउँदा, हात मिलाउँदा, एउटै काइयोले कपाल कोर्दा, एउटै धारा, पोखरी, चर्पी प्रयोग गर्दा, चुम्बन गर्दा, श्वास प्रश्वासबाट खोक्दा र हात छिउ गर्दा। एचआईभी संक्रमणको शंका लागेमा एचआईभीको परीक्षण गर्ने जुन नजिकैको स्वास्थ्य संस्था वा तपाईँकै समुदायमै निशुल्क रूपमा उपलब्ध छ।
5: प्रदेश जनस्वास्थ्य कार्यालय बेसी सहर लमजुङ।
7: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: सुनिता आ गर त
1: भोके मेरो दाँत सबै किराले खाएको छ
0: गर न के आ गर म हेर्छु
2: आ
0: छि कस्तो गनाको दाँत माझ्दैन हो
1: ठुलो स्वरमा नकराउ न मलाई लाज लाग्छ के
0: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तनिक डेन्टल होममा जाऊ न दाँत सम्बन्धी सबै समस्याको उपचार गरिन्छ भूपुसैनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने दाँतको भिडियो एक्सरे गर्ने वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने दाँत निकाल्ने नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ
3: नोट यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ
4: भूपुसैनिक डेन्टल होम प्राली बेसीथर नगरपालिका 8 सेरा ओरालो लमजो
5: प्रोप्राइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सीसा अधिकारी
4: सम्पर्क फोन नम्बर 066-521-429 मोबाइल नम्बर 98414-84-440
0: बुढा ए बुढा यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या
6: हुन त हो नि बुढी तर यो घरको हालत हेर त फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ कहाँ जाने के गर्ने म त केही सोच्नै सकेका छैन यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी
0: किन चिन्ता लिनुहुन्छ बुढा पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 सेरामा सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा
4: हाम्रा सेवाहरू हामी कहाँ सिजन अनुसारका तरकारी फलफुल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लमजुङ प्रोप्राइटर सृजना श्रेष्ठ
4: सम्पर्क नम्बर 98462-18202 र 98403-19799
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लमजुङ
4: नोट सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ
7: शिक्षकको आवश्यकता मर्सानी गाउँपालिका 6 ठुलीबेसी स्थित जटेश्वर आधारभूत विद्यालयमा प्रावि तहमा रिक्त रहेको फरार शिक्षकको पदपूर्ति गर्नुपर्ने भएकाले तपसिलमा ध्याए बमोजिमको रित पुगेका इच्छुक उम्मेद्वारहरूको निमित्त यो विज्ञापन प्रसारण गरिएको छ तपसिल प्रावि तह करार शिक्षक एक पद प्रावि तृतीय करार शिक्षक योग्यता आइएड वा सोभन्दा माथि अनुभवीलाई प्राथमिकता दिइनेछ उमेर 18 वर्ष पुरा भई 40 वर्ष ननाएको आवश्यकता कागजात शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपिहरू नागरिकताको प्रमाण पत्र अध्यापन अनुमति पत्रको प्रतिलिपि आवेदन दस्तुर ₹1,000 तलब स्केल नेपाल सरकारको प्रचलित स्केल बमोजिम आवेदन बुझाउने अन्तिम मिति तथा सम्पर्क मिति 2083 साउन 6 गते 4 बजेसम्म परीक्षा हुने मिति सम्पर्क मितिमा नै तोकिनेछ हरेक आवेदकले सम्बन्धित विद्यालयमा वा विद्यालयको इमेल jatishor66@gmail.com तोकिएको समयभित्र आवेदन बुझाउनु पर्नेछ समय गुज्रेको र रित नपुगेको आवेदन उपर स्वीकृत गरिने छैन परीक्षा हुने स्थान मर्सानी गाउँपालिकाको कार्यालय परीक्षाको किसिम लिखित र अन्तर्थ प्रयोगात्मक शिक्षक सेवा आयोगबाट सिफारिस भई फरार सूचीमा रहेका उम्मेद्वारको हकमा 7 दिने म्याद कायम गरिएको छ फरार सूचीमा रहेका उम्मेद्वारले मर्स्याङ्गी गाउँपालिका शिक्षा शाखामा आवेदन पेश गर्नु सकिनेछ र पेश गरेको जानकारी विद्यालयलाई दिनुपर्नेछ नोट फरार सूची बाहेक अन्य उम्मेद्वारको हकमा विज्ञानमुखी विषय लिई अध्ययन गरेकालाई प्राथमिकता दिइनेछ सम्पर्क मितिमा आउँदा प्रत्येक उम्मेद्वारले सकल कागजात ल्याउनु पर्नेछ थप जानकारीको लागि निम्न नम्बरमा सम्पर्क गर्नु अनुरोध गरिन्छ फोन नम्बर 98562-46872 र 98464-27485 98463-8373
4: जटेश्वर आधारभूत विद्यालय मर्स्याङ्गी गाउँपालिका 7 ठुलीबेसी लमजुङ
1: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई आज
8: चाडबाड पनि नजिकै आइसक्यो घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनिदिएको होइन
1: नरिसाउ न बुढी घर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर बन्द भएन नि
8: चिन्तै नगर्नुस् न बुढा, बिची सहरको नारायणस्थान चोकमा रहेको दिपा सुनचाँदी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गरगहना पाइन्छ नि, त्यही जाउँ न।
2: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
4: हजुर, हामी कहाँ सिरफुल, सिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडीमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोप्राइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
8: सम्पर्क फोन नम्बर 98165852, 98066662 र 06651381। दिपा सुनचाँदी पसल, विश्वहर नगरपालिका 8, नारायणी स्थान, लमजुङ।
5: एचआईभी सम्बन्धी जानकारी। एचआईभी परीक्षण अघि र पछि आवश्यक परामर्श गरिन्छ, साथै परीक्षणको रिपोर्ट गोप्य हुन्छ। एचआईभी बाट कसरी बच्न सकिन्छ? आफ्नो विश्वासिलो यौन साथीसँग मात्र यौन सम्बन्ध राख्ने, यदि अरूसँग यौन सम्बन्ध राख्न परे सधैँ सही तरिकाले कन्डमको प्रयोग गर्ने, रगत लिनु परेमा परीक्षण गरिएको रगत मात्र लिने, सुई सिरिन्जको साझा प्रयोग नगर्ने, छाला छेड्ने औजार निर्मलीकरण पश्चात मात्र पुनः प्रयोग गर्ने, संक्रमित गर्भवती महिलाले बच्चा जन्माउन चाहेमा डाक्टरको सल्लाह लिने, एचआईभी परीक्षण गर्दा संक्रमण देखियो भने आत्तिनु पर्दैन, एआरटी केन्द्रमा निशुल्क उपलब्ध औषधिहरू नियमित रूपमा सेवन गर्ने, आफ्नो यौन साथी, इन्जेक्टिङ पार्टनर र बच्चाको पनि एचआईभी परीक्षण गराउने, एआरटी सुरु गरेको पहिलो 6 महिनापछि अनिवार्य रूपमा भाइरल लोडको परीक्षण गराउने, अवसरवादी संक्रमण देखिएमा तुरन्त स्वास्थ्य कर्मीसँग सम्पर्क गर्ने, नियमित व्यायाम गर्ने र सन्तुलित तथा पौष्टिक खाना खाने। एचआईभी कसरी सर्छ? असुरक्षित यौन सम्पर्क गरेमा, संक्रमित रगत तथा रगतजन्य पदार्थ प्रयोग गरेमा, सुई सिरिन्जको साझा प्रयोग गरेमा, एचआईभी संक्रमित गर्भवती महिलाबाट जन्मने बच्चामा। एचआईभी कसरी सर्दैन? लामखुट्टे, उपिया, उडुस, किरा फट्याङ्ग्रा तथा जनावरहरूले टोक्दा, जुठो खाँदा, लुगा साटासाट गरेर लगाउँदा, हात मिलाउँदा, एउटै काइयोले कपाल कोर्दा, एउटै धारा, पोखरी, चर्पी प्रयोग गर्दा, चुम्बन गर्दा, श्वास प्रश्वासबाट खोक्दा र हात छिउ गर्दा, एचआईभी संक्रमणको शंका लागेमा एचआईभी को परीक्षण गर्ने जुन नजिकैको स्वास्थ्य संस्था वा तपाईँकै समुदायमै निशुल्क रूपमा उपलब्ध छ।
9: प्रदेश जनस्वास्थ्य कार्यालय बेसी सहर लमजुङ।
10: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, किनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाग्रक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 647 र 9811 90 610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
1: शिक्षाको आवश्यकता मसानी गाउँपालिका 6 थुलीबिसी स्थित जटेश्वर आधारभूत विद्यालयमा प्रावि तहमा रिक्त रहेको फरार शिक्षकको पदपूर्ति गर्नुपर्ने भएकाले तपसिलमा ध्याय बमोजिमको रित पुगेका इच्छुक उम्मेद्वारहरूको निमित्त यो विज्ञापन प्रसारण गरिएको छ। तपसिल प्रावि तह फरार शिक्षक 1 पद प्रावि तृतीय फरार शिक्षक योग्यता आइएड वा सोभन्दा माथि अनुभवीलाई प्राथमिकता दिइनेछ। उमेर 18 वर्ष पूरा भई 40 वर्ष ननाएको। आवश्यकता कागजात शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपिहरू नायकताको प्रमाण पत्र अध्यापन अनुमति पत्रको प्रतिलिपि आवेदन दस्तुर ₹1000 तलब स्केल नेपाल सरकारको प्रचलित स्केल बमोजिम आवेदन बुझाउने अन्तिम मिति तथा सम्पर्क मिति 2083 साउन 6 गते 4 सम्म परीक्षा हुने मिति सम्पर्क मितिमा नै तोकिनेछ। हरेक आवेदकले सम्बन्धित विद्यालयमा वा विद्यालयको इमेल jatishor66@gmail.com तोकिएको समयभित्र आवेदन बुझाउनु पर्नेछ। समय गुज्रेको र रित नपुगेको आवेदन उपर स्वीकृत गरिने छैन। परीक्षा हुने स्थान मर्सानी गाउँपालिकाको कार्यालय। परीक्षाको किसिम लिखित र अन्तर्वार्त प्रयोगत्मक शिक्षक सेवा आयोगबाट सिफारिस भई फरार सूचीमा रहेका उम्मेद्वारको हकमा 7 दिने म्याद कायम गरिएको छ। सूचीमा रहेका उम्मेद्वारले मर्स्याङ्गी गाउँपालिका शिक्षा शाखामा आवेदन पेश गर्नु सकिनेछ र पेश गरेको जानकारी विद्यालयलाई दिनुपर्नेछ। नोट करार सूची बाहेक अन्य उम्मेद्वारको हकमा विज्ञान मुखी विषय लिई अध्ययन गरेकालाई प्राथमिकता दिइनेछ। सम्पर्क मितिमा आउँदा प्रत्येक उम्मेद्वारले सकल कागजात ल्याउनु पर्नेछ। थप जानकारीको लागि निम्न नम्बरमा सम्पर्क गर्नु अनुरोध गरिन्छ। फोन नम्बर 98564682 र 98464750 98463 8373।
2: जटेश्वर आधारभूत विद्यालय मर्स्याङ्गी गाउँपालिका 7 थुलीबेसी लमजुङ।
3: कार्यक्रम स्वास्थ्य सरोकार।
2: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
3: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्स्याङ्गी, रेडियो चौतारी र रेडियो भोटे ओडारबाट एकैसाथ प्रसारण
2: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।
4: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यसका लक्षणहरू निम्न हुन सक्छन्।
5: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नि तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
4: डेंगू रोगको रोकथामका उपायहरू:
5: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
4: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
5: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
4: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
5: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
6: प्रदेश जनस्वास्थ्य कार्यालय बेसी सहर लमजुङ।
7: रेडियो चौतारी 91.3। शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: अब बेसी शहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
1: जापान ट्राई होइन सियोर गरौ।
2: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
1: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर।
2: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
0: लमजुङ एजुकेशन सेन्टर बेसी शहर नगरपालिका 8 नारायण स्थान चोक रेडियो चौतारी भएको भवन।
3: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ, सम्पर्क नम्बर 066-590-2900, मोबाइल नम्बर 98-560-602900।
4: भाउजू, अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
5: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
4: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुघा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यानभरि रातारात बिबिर उठेर हैरान। अनि हाम्रै बेसी शहर नगरपालिका 8 प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाली।
5: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
3: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाका लगाउने, बाफ लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिशा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
4: औषधिको मूल्यमा होइन, अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौं।
3: सोयल मेडिसिन्स, बेसी शहर नगरपालिका 8 प्रशासन चोक, जिल्ला हुलाक कार्यालय अगाडि, प्रोप्राइटर सरोज कुमार श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98463-78450 र 98241-1032।
6: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्से जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
4: हो त है आमा, बरु कहाँ जाने भन्नु त?
6: पहिला मुख धुने, अनि यही हाम्रै बेसी शहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
3: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना, अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
4: जयलक्ष्मी सुनचाँदी पसल, बेसी शहर नगरपालिका 8, भीमसेन स्थान लमजुङ, प्रोप्राइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म, सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565। राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
7: शिक्षाको आवश्यकता, मसानी गाउँपालिका 6 ठुलीबेसी स्थित जटेश्वर आधारभूत विद्यालयमा प्राविधिक तहमा रिक्त रहेको फरार शिक्षकको पदपूर्ति गर्नुपर्ने भएकाले तपसिलमा ध्याय बमोजिमको रित पुगेका इच्छुक उम्मेद्वारहरूको निमित्त यो विज्ञापन प्रसारण गरिएको छ। तपसिल प्राविधिक तह फरार शिक्षक 1 पद, प्राविधिक तृतीय फरार शिक्षक योग्यता आइएड वा सोभन्दा माथि अनुभवीलाई प्राथमिकता दिइनेछ। उमेर 18 वर्ष पुरा भई 40 वर्ष ननाएको। आवश्यकता कागजात शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपिहरू, नागरिकताको प्रमाण पत्र, अध्यापन अनुमति पत्रको प्रतिलिपि, आवेदन दस्तुर ₹1000, तलब स्केल नेपाल सरकारको प्रचलित स्केल बमोजिम, आवेदन बुझाउने अन्तिम मिति तथा सम्पर्क मिति का इच्छुक उम्मेद्वारहरूको निमित्त विज्ञापन प्रसारण गरिएको छ। तपसिल प्राविधिक तह फरार शिक्षक 1 पद, प्राविधिक तृतीय फरार शिक्षक योग्यता आइएड वा सोभन्दा

0: छैन। परीक्षा हुने स्थान मर्सनी गाउँपालिकाको कार्यालय। परीक्षाको किसिम लिखित र अन्तर्वार्त प्रयोगत्मक। शिक्षक सेवा आयोगबाट सिफारिस भई फरार सूचीमा रहेका उम्मेद्वारको हकमा 7 दिने म्याद कायम गरिएको छ। फरार सूचीमा रहेका उम्मेद्वारले मर्सनी गाउँपालिका शिक्षा शाखामा आवेदन पेश गर्नु सकिनेछ र पेश गरेको जानकारी विद्यालयलाई दिनुपर्नेछ। नोट, फरार सूची बाहेक अन्य उम्मेद्वारको हकमा विज्ञान मुखी विषय लिई अध्ययन गरेकालाई प्राथमिकता दिइनेछ। सम्पर्क मितिमा आउँदा प्रत्येक उम्मेद्वारले सकल कागजात ल्याउनु पर्नेछ। थप जानकारीको लागि निम्न नम्बरमा सम्पर्क गर्नु अनुरोध गरिन्छ। फोन नम्बर 98564682 98464750 98463873।
1: जटेश्वर आधारभूत विद्यालय मर्स्याङ्गी गाउँपालिका साथुली बेसी लमजुङ।
2: ए बुढा, घर बनाउने सपना त बल्ल पुरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
3: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
2: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
1: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
2: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, रसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक साथै अर्डर अनुसार सिरक रसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
1: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
2: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, बेसी सहर नगरपालिका 8 झिङ्गेखोला लमजुङ। सम्पर्क फोन नम्बर 98462073829 र 98174040।
4: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: ओ भरे खाना प्रॉब्लम सही आता नहीं रा
1: हो याचो मेवाने बच्चे जी तारे मुई पिवा मिमा मी मार्वलरी प्रिवा बीरा देशी सर मोबाइल गंगा आर गैलरी री या वो मेवा आचो
0: नहीं याम बीरा तैयार तड़ी बा तारे नासर बजर लंबी मु मेरा बा कप ट्रॉफी प्रमाण पत्र बैनर को बनियल पर दी बीरा या वो महिला खारे तारे प्रिय याना से दी
1: सो गंगा आर गैलरी री तो बने बरा आचो
0: तर मी मार्बलर फ्रीवा साइन बोर्ड होर्डिंग बोर्ड लाइट बोर्ड जम्मै बनिम्रो फोटो प्रिन्ट टी शर्ट प्रिन्ट स्टिकर कटिम लम्रो सालसी ब्याज दे माया चिनो भनेम्रो
1: पहिले भनेको मैले सबै बुझ्यो कान्छा गंगा आर्टमा के पाइन्छ भनेर एकपटक पहिले सबै भन्दियो त नेपाली भाषामै
2: बेसीसार नगरपालिका सात पुरानो बैंक चोकमा रहेको गंगा आर्ट ग्यालरी फ्लेक्स प्रिन्टमा मार्बल आर्ट फ्लेक्स प्रिन्ट साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड ब्यानर फोटो प्रिन्ट स्टिकर कटिङ कप प्रिन्ट ब्याज प्रिन्ट टी शर्ट प्रिन्ट गरिनुका साथै मायाको चिनो प्रमाण पत्र मेडल र ट्रफी पनि बनाइन्छ साथै हामी कहाँ ललित कलामा अध्ययन गरेका दक्ष व्यक्तिबाट भित्ति लेखन आकर्षक पेन्टिङहरू बनाइनुका साथै बिक्री वितरण गरिन्छ
3: पवित्र गंगा आर्ट ग्यालरी एन्ड फ्लेक्स प्रिन्ट बेसीसहर नगरपालिका साथ पुरानो बैंक चोक लमछुङ प्रोप्राइटर विनिता देवकोटा र गंगा हिमाली घिमिरे सम्पर्क फोन नम्बर 0665131387 मोबाइल नम्बर 9842646648 र 9843010183
4: शिक्षकको आवश्यकता मसानी गाउँपालिका छ ठुलीबेसी स्थित जटेश्वर आधारभूत विद्यालयमा प्राविधिक तहमा रिक्त रहेको फरार शिक्षकको पदपूर्ति गर्नुपर्ने भएकाले तपसिलमा ध्याए बमोजिमको रित पुगेका इच्छुक उम्मेद्वारहरूको निमित्त यो विज्ञापन प्रसारण गरिएको छ तपसिल प्राविधिक तह फरार शिक्षक एक पद प्राविधिक तृतीय फरार शिक्षक योग्यता आइएड वा सोभन्दा माथि अनुभवीलाई प्राथमिकता दिइनेछ उमेर 18 वर्ष पुरा भई 40 वर्ष ननाएको आवश्यकता कागजात शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपिहरू नागरिकताको प्रमाण पत्र अध्यापन अनुमति पत्रको प्रतिलिपि आवेदन दस्तुर ₹1000 तलब स्केल नेपाल सरकारको प्रचलित स्केल बमोजिम आवेदन बुझाउने अन्तिम मिति तथा सम्पर्क मिति 2083 साउन 6 गते 4 बजेसम्म परीक्षा हुने मिति सम्पर्क मितिमा नै तोकिनेछ हरेक आवेदकले सम्बन्धित विद्यालयमा वा विद्यालयको इमेल jatishor66@gmail.com तोकिएको समयभित्र आवेदन बुझाउनु पर्नेछ समय गुज्रेको र रित नपुगेको आवेदन उपर स्वीकृत गरिने छैन परीक्षा हुने स्थान मर्सानी गाउँपालिकाको कार्यालय परीक्षाको किसिम लिखित र अन्तर्थ प्रयोगात्मक शिक्षक सेवा आयोगबाट सिफारिस भई फरार सूचीमा रहेका उम्मेद्वारको हकमा 7 दिने म्याद कायम गरिएको छ फरार सूचीमा रहेका उम्मेद्वारले मर्सानी गाउँपालिका शिक्षा शाखामा आवेदन पेश गर्नु सकिनेछ र पेश गरेको जानकारी विद्यालयलाई दिनुपर्नेछ नोट करार सूची बाहेक अन्य उद्धारको हकमा विज्ञान मुखी विषय लिई अध्ययन गरेकालाई प्राथमिकता दिइनेछ सम्पर्क मितिमा आउँदा प्रत्येक उम्मेद्वारले सकल कागजात ल्याउनु पर्नेछ थप जानकारीको लागि निम्न नम्बरमा सम्पर्क गर्नु अनुरोध गरिन्छ फोन नम्बर अध्यक्ष 9856046872 र 9846274485 9846568373
5: जटेश्वर आधारभूत विद्यालय मर्स्याङ्गी गाउँपालिका साथुली बेसी लमजुङ
6: दुख कहिले टाउको दुख्ने कहिले पेट दुख्ने के दुख्या हो दुख्या हो झन् यही बेला पखाला लागेर हैरान होइन कहाँ जाने होला के गर्ने के नगर्ने जहिल्यै बिरामी भएर केही मेलो मेसै भइदिने
7: बुवा चिर नगर्नुहोस् झट्टै सुभाष मेडिको फर्मामा गइहालम यही बेसी सरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि त्यही जाम बरु
6: हुन्छ बुहारी लौ गइहालम साह्रै गाह्रो भयो
7: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका आठ सेरा
8: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ प्रोपाइटर सुभाष दनाई सम्पर्क मोबाइल नम्बर 9845664093
9: हेर्ने हेराउनका साथै उपचार गर्ने हजुर तपाईँको संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रमा धामी झाँक्री उत्थान समिति सञ्चालन गरिएको छ। यहाँ प्राथमिक उपचार तथा परामर्श सम्बन्धी श्री धनबहादुर असरपति गुरूद्वारा दयाको सेवाकाई गर्ने गराउने गरिन्छ। साथै समाजको अगाडि दुःख विराम रोगको विश्वासका साथ उपचार गरिने जानकारी गरायौं। है त रोगको विवरण:
10: कामने रोग,
9: बौलाउने रोग,
10: ढल्ने रोग,
9: मूर्छा पर्ने,
10: सपना नराम्रो देख्ने,
9: डराउने,
10: रिस उठ्ने,
9: तर्सिने,
10: खान मन नलाग्ने,
9: चिलाउने,
10: ऐठन गर्ने,
9: कम्बर दुख्ने,
10: हात खुट्टा पोल्ने,
9: चपाउने,
10: हात खुट्टा दुख्ने वा सुन्निने,
9: ज्यान करकर खाने,
10: महिनावारी गडबडी,
9: बाजोपन,
10: छारे रोग,
9: प्रेसर,
10: सुगर,
9: प्यारालाइसिस,
10: दम,
9: खोकी, टोकेको निलो दाम,
10: मान्छे हराएको,
9: सामान हराएको,
10: टुना मुना लागेको,
9: मेलमिलाप गर्न पर्ने,
10: दाँत दुखेको,
9: बिगार परेको,
10: पैसा फसेको,
9: रक्सी छुटाउने,
10: घर बान्ने,
9: पिनास भएको,
10: टाउको दुख्ने,
9: ग्यास्ट्रिक,
10: जन्डिस भएको,
9: सत्रु नष्ट गर्ने,
10: बाथ रोग,
9: बान फर्काउने जस्ता रोगहरूको दैविक सांस्कृतिक गुरूबाट विश्वासका साथ उपचार गरिन्छ। साथै बुटी पनि बानिनेछ। हामीलाई सम्झनुहोस्, निराश हुनु नै छैन।
10: जन्मेर कसले पो के लिएर आएको छ र मर्दा लानु पो के छ?
11: सम्पर्क स्थान: सुन्दर बजार नगरपालिका, वडा नम्बर 9, सिउँडीबार, लमसुङ, कृषक जागरण सहकारी अगाडि, कृषि विकास बैंक नजिकै। सम्पर्क फोन नम्बर 97-69-77-68-60, 97-69-77-68-60 र 98-21-57-56-36, 98-21-57-56-36।
9: ग्रह व्यथा: गुरुले दिएको ज्ञान कसलाई के था? आउनुहोस्, सोध्नुहोस्, खोज्नुहोस्, बुझ्नुहोस्, आवश्यकता अनुसारको उपचार गर्नुहोस्, रोगबाट मुक्त हुनुहोस्। जयराम गुरुदेव।

0: ए मास्टर साहब कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
1: ल ल आए बहिनी, किन होला?
0: सुन्नु न, एउटा फलामको ट्रस्ट हालेर घर बनाउने भनेको कहाँ जाने होला?
1: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रो हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसरको झिङ खोलामा नन्द स्लाइस खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बात ल्याउनु छ।
0: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, बेचिसहर नगरपालिका 8, झिङ्गे खोला, पुन्चोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 9856046257 र 9840067787।
3: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: एचआईवी सम्बन्धी जानकारी। एचआईवी परीक्षण अघि र पछि आवश्यक परामर्श गरिन्छ, साथै परीक्षणको रिपोर्ट गोप्य हुन्छ। एचआईवी बाट कसरी बच्न सकिन्छ? आफ्नो विश्वासिलो यौन साथीसँग मात्र यौन सम्बन्ध राख्ने, यदि अरूसँग यौन सम्बन्ध राख्न परे सधैँ सही तरिकाले कन्डमको प्रयोग गर्ने, रगत लिनु परेमा परीक्षण गरिएको रगत मात्र लिने, सुई सिरिन्जको साझा प्रयोग नगर्ने, छाला छेड्ने औजार निर्मलीकरण पश्चात मात्र पुनः प्रयोग गर्ने, संक्रमित गर्भवती महिलाले बच्चा जन्माउन चाहेमा डाक्टरको सल्लाह लिने, एचआईवी परीक्षण गर्दा संक्रमण देखियो भने आत्तिनु पर्दैन, एआरटी केन्द्रमा निशुल्क उपलब्ध औषधिहरू नियमित रूपमा सेवन गर्ने, आफ्नो यौन साथी इन्जेक्टिङ पार्टनर र बच्चाको पनि एचआईवी परीक्षण गराउने, एआरटी सुरु गरेको पहिलो छ महिनापछि अनिवार्य रूपमा भाइरल लोडको परीक्षण गराउने, अवसरवादी संक्रमण देखिएमा तुरन्त स्वास्थ्य कर्मीसँग सम्पर्क गर्ने, नियमित व्यायाम गर्ने र सन्तुलित तथा पौष्टिक खाना खाने। एचआईवी कसरी सर्छ? असुरक्षित यौन सम्पर्क गरेमा, संक्रमित रगत तथा रगतजन्य पदार्थ प्रयोग गरेमा, सुई सिरिन्जको साझा प्रयोग गरेमा, एचआईवी संक्रमित गर्भवती महिलाबाट जन्मने बच्चामा। एचआईभी कसरी सर्दैन? लामखुट्टे, उपिया, उडुस, किरा फट्याङ्ग्रे तथा जनावरहरूले टोक्दा, जुठो खाँदा, लुगा साटासाट गरेर लगाउँदा, हात मिलाउँदा, एउटै काइयोले कपाल कोर्दा, एउटै धारा, पोखरी, चर्पी प्रयोग गर्दा, चुम्बन गर्दा, श्वास प्रश्वासबाट खोक्दा र हात छिउ गर्दा, एचआईभी संक्रमणको शंका लागेमा एचआईभीको परीक्षण गर्ने जुन नजिकैको स्वास्थ्य संस्था वा तपाईँकै समुदायमै निशुल्क रूपमा उपलब्ध छ।
1: प्रदेश जनस्वास्थ्य कार्यालय बेसी सहर लमजुङ।
2: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, किनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञ ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451 39647 र 98111 90610। नमुना आयुर्वेद औषधालय, राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
3: शिक्षाको आवश्यकता। मर्सेनी गाउँपालिका 6 थुलीबिसी स्थित जटेश्वर आधारभूत विद्यालयमा प्राविधिक तहमा रिक्त रहेको फरार शिक्षकको पदपूर्ति गर्नुपर्ने भएकाले तपसिलमा ध्याय बमोजिमको रित पुगेका इच्छुक उम्मेद्वारहरूको निमित्त यो विज्ञापन प्रसारण गरिएको छ। तपसिल प्राविधिक तह करार शिक्षक एक पद, प्राविधिक तृतीय करार शिक्षक योग्यता आइएड वा सोभन्दा माथि अनुभवीलाई प्राथमिकता दिइनेछ। उमेर 18 वर्ष पूरा भई 40 वर्ष ननाएको। आवश्यकता कागजात शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपिहरू, नागरिकताको प्रमाण पत्र, अध्यापन अनुमति पत्रको प्रतिलिपि, आवेदन दस्तुर ₹1,000, तलब स्केल नेपाल सरकारको प्रचलित स्केल बमोजिम, आवेदन बुझाउने अन्तिम मिति तथा सम्पर्क मिति 2083 साउन 6 गते 4 बजेसम्म, परीक्षा हुने मिति सम्पर्क मितिमा नै तोकिनेछ। हरेक आवेदकले सम्बन्धित विद्यालयमा वा विद्यालयको इमेल jatishor66@gmail.com तोकिएको समयभित्र आवेदन बुझाउनु पर्नेछ। समय गुज्रेको र रित नपुगेको आवेदन उपर स्वीकृत गरिने छैन। परीक्षा हुने स्थान मर्सेनी गाउँपालिकाको कार्यालय। परीक्षाको किसिम लिखित र अन्तर्वार्त प्रयोगत्मक। शिक्षक सेवा आयोगबाट सिफारिस भई फरार सूचीमा रहेका उम्मेद्वारको हकमा 7 दिने म्याद कायम गरिएको छ। फरार सूचीमा रहेका उम्मेदवारले मर्स्याङ्गी गाउँपालिका शिक्षा शाखामा आवेदन पेश गर्नु सकिनेछ र पेश गरेको जानकारी विद्यालयलाई दिनुपर्नेछ। नोट, फरार सूची बाहेक अन्य उम्मेदवारको हकमा विज्ञान मुखी विषय लिई अध्ययन गरेकालाई प्राथमिकता दिइनेछ। सम्पर्क मितिमा आउँदा प्रत्येक उम्मेदवारले सकल कागजात ल्याउनु पर्नेछ। थप जानकारीको लागि निम्न नम्बरमा सम्पर्क गर्नु अनुरोध गरिन्छ। फोन नम्बर 98564682 98464750 98463583।
4: जतेश्वर आधारभूत विद्यालय मर्स्याङ्गी गाउँपालिका साथ ठुली बेसी लमजुङ।
5: कार्यक्रम स्वास्थ्य सरोकार,
4: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
5: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्स्याङ्गी, रेडियो चौतारी र रेडियो भोटे ओडारबाट एकैसाथ प्रसारण
4: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
1: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
0: डेंगू रोगको रोकथामका उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
0: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
0: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
1: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: प्रदेश जनस्वास्थ्य कार्यालय बेसी सहर लमजुङ।
3: किन हाँस्या हो नि बुढा, तँलाई फर्किने गरी? तालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले, देखाउनलाई होला नि, तँलाई फर्किने गरी हाँसेका। हुन त हाम्रो बाले नि तालबाराहीमै राख्नु भयो के अरे दाँत, अहिलेसम्म भोलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
4: बाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू: दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, घिसाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
3: तालबाराही डेन्टल केयर सेन्टर प्राली बेसी सहर नगरपालिका साथ भीमसेन स्थान लमजुङ, प्रोपाइटर ज्ञानु केसी। सम्पर्क मोबाइल नम्बर 9841632004 र 9891920981।
5: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाथ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, किनास, जन्डिस, पाइल्स, पथरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञ ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841939647 र 9811906010। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
6: कार्यक्रम स्वास्थ्य सरोकार।
7: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
6: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सेन्डी, रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
7: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
1: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
0: डेंगू रोगको रोकथामका उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
0: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
0: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
1: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: प्रदेश जनस्वास्थ्य कार्यालय बेसी सहर लमजुङ।
3: एचआईभी सम्बन्धी जानकारी: एचआईभी परीक्षण अघि र पछि आवश्यक परामर्श गरिन्छ, साथै परीक्षणको रिपोर्ट गोप्य हुन्छ। एचआईभी बाट कसरी बच्न सकिन्छ? आफ्नो विश्वासिलो यौन साथीसँग मात्र यौन सम्बन्ध राख्ने, यदि अरूसँग यौन सम्बन्ध राख्न परे सधैँ सही तरिकाले कन्डमको प्रयोग गर्ने, रगत लिनु परेमा परीक्षण गरिएको रगत मात्र लिने, सुई सिरिन्जको साझा प्रयोग नगर्ने, छाला छेड्ने औजार निर्मलीकरण पश्चात मात्र पुनः प्रयोग गर्ने, संक्रमित गर्भवती महिलाले बच्चा जन्माउन चाहेमा डाक्टरको सल्लाह लिने, एचआईभी परीक्षण गर्दा संक्रमण देखियो भने आत्तिनु पर्दैन, एआरटी केन्द्रमा निशुल्क उपलब्ध औषधिहरू नियमित रूपमा सेवन गर्ने, आफ्नो यौन साथी, इन्जेक्टिङ पार्टनर र बच्चाको पनि एचआईभी परीक्षण गराउने, एआरटी शुरू गरेको पहिलो छ महिनापछि अनिवार्य रूपमा भाइरल लोडको परीक्षण गराउने, अवसरवादी संक्रमण देखिएमा तुरन्त स्वास्थ्य कर्मीसँग सम्पर्क गर्ने, नियमित व्यायाम गर्ने र सन्तुलित तथा पौष्टिक खाना खाने। एचआईभी कसरी सर्छ? असुरक्षित यौन सम्पर्क गरेमा, संक्रमित रगत तथा रगतजन्य पदार्थ प्रयोग गरेमा, सुई सिरिन्जको साझा प्रयोग गरेमा, एचआईभी संक्रमित गर्भवती महिलाबाट जन्मने बच्चामा। एचआईभी कसरी सर्दैन? लामखुट्टे, उपियाँ, उडुद, किरा फट्याङ्ग्रा तथा जनावरहरूले टोक्दा, जुठो खाँदा, लुगा साटासाट गरेर लगाउँदा, हात मिलाउँदा, एउटै काइयोले कपाल कोर्दा, एउटै धारा, पोखरी, चर्पी प्रयोग गर्दा, चुम्बन गर्दा, श्वास प्रश्वासबाट खोक्दा र हात छिउ गर्दा, एचआईभी संक्रमणको शंका लागेमा एचआईभीको परीक्षण गर्ने जुन नजिकैको स्वास्थ्य संस्था वा तपाईँकै समुदायमै निशुल्क रूपमा उपलब्ध छ।
2: प्रदेश जनस्वास्थ्य कार्यालय बेसी सहर लमजुङ।
4: अब बेसी सहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
5: जापान ट्राई होइन, स्योर गरौं।
6: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
5: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर।
6: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
4: लमजुङ एजुकेशन सेन्टर, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, रेडियो चौतारी भएको भवन।
7: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ, सम्पर्क नम्बर 066-590-2979, मोबाइल नम्बर 98-560-602-79।
8: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गर गहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
1: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गर गहना लगाउन त कसले छेकेको छ र हँ?
0: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
1: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त, त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउ जाउ लाग्ने भएको छ।
0: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी सबैको चाहना।
1: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ।
0: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोभाइडर मणिलाल विश्वकर्म, सम्पर्क फोन नम्बर 06652735, 06652475, मोबाइल नम्बर 9857745।

0: ए बुढा, घर बनाउने सपना त बल्ल पूरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
1: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सर आठ झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
2: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर आठ झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, रसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक रसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
2: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, बेसी सहर नगरपालिका आठ झिङ्गे खोला लमजुङ। सम्पर्क फोन नम्बर 9842673829 र 9817154038।
3: ओहो हेड सर, टाढैको साइत हो कि कसो? बेसी सहर जाने भए सँगै जाउँ है।
1: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
3: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
4: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेन्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
5: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका आठ, नारायण स्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 0665520227, मोबाइल नम्बर 9842649129 र 9841252091। भाउजू, अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
6: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
5: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुघा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यानभरि राता राता बिबिर उठेर हैरान। अनि हाम्रै बेसी सहर नगरपालिका आठ प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाले।
6: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
2: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाका लगाउने, बाफ लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिशा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
5: औषधिको मूल्यमा अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौं।
2: सोयल मेडिसिन्स, बेसी सहर नगरपालिका आठ, प्रशासन चोक, जिल्ला हुला कार्यालय अगाडि, प्रोपाइटर सरोज कुमार श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843678450 र 9824111032। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिशा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
5: औषधिको मूल्यमा होइन, अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास

0: सिनिका आ गर त
1: भोके मेरो दास सबै किराले खाएको छ
0: गर न के आ गर म हेर्छु
2: आ
0: छी कस्तो गनाको दाँत माझ्दैन हो
1: ठुलो स्वरमा नकराउन मलाई लाज लाग्छ के
0: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तनिक डेन्टल होममा जाऊ न दाँत सम्बन्धी सबै समस्याको उपचार गरिन्छ भूपुसैनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने दाँतको भिडियो एक्सरे गर्ने वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने दाँत निकाल्ने नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ
3: नोट यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ
4: भूपुसैनिक डेन्टल होम प्राली बेसीथर नगरपालिका 8 सेरा ओरालो लमजुङ
5: प्रोप्राइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सीसा अधिकारी
4: सम्पर्क फोन नम्बर 066-521-429 मोबाइल नम्बर 98414-84-440
5: एचआईभी सम्बन्धी जानकारी एचआईभी परीक्षण अघि र पछि आवश्यक परामर्श गरिन्छ साथै परीक्षणको रिपोर्ट गोप्य हुन्छ एचआईभीबाट कसरी बच्न सकिन्छ आफ्नो विश्वासिलो यौन साथीसँग मात्र यौन सम्बन्ध राख्ने यदि अरूसँग यौन सम्बन्ध राख्न परे सधैँ सही तरिकाले कन्डमको प्रयोग गर्ने रगत लिनु परेमा परीक्षण गरिएको रगत मात्र लिने सुई सिरिन्जको साझा प्रयोग नगर्ने छाला छेड्ने औजार निर्मलीकरण पश्चात मात्र पुनः प्रयोग गर्ने संक्रमित गर्भवती महिलाले बच्चा जन्माउन चाहेमा डाक्टरको सल्लाह लिने एचआईभी परीक्षण गर्दा संक्रमण देखियो भने आत्तिनु पर्दैन एआरटी केन्द्रमा निशुल्क उपलब्ध औषधिहरू नियमित रूपमा सेवन गर्ने आफ्नो यौन साथी इन्जेक्टिङ पार्टनर र बच्चाको पनि एचआईभी परीक्षण गराउने एआरटी सुरु गरेको पहिलो 6 महिनापछि अनिवार्य रूपमा भाइरल लोडको परीक्षण गराउने अवसरवादी संक्रमण देखिएमा तुरन्त स्वास्थ्य कर्मीसँग सम्पर्क गर्ने नियमित व्यायाम गर्ने र सन्तुलित तथा पौष्टिक खाना खाने एचआईभी कसरी सर्छ असुरक्षित यौन सम्पर्क गरेमा संक्रमित रगत तथा रगतजन्य पदार्थ प्रयोग गरेमा सुई सिरिन्जको साझा प्रयोग गरेमा एचआईभी संक्रमित गर्भवती महिलाबाट जन्मने बच्चामा एचआईभी कसरी सर्दैन लामखुट्टे उपियाँ उडुस किरा फट्याङ्ग्रा तथा जनावरहरूले टोक्दा जुठो खाँदा लुगा साटासाट गरेर लगाउँदा हात मिलाउँदा एउटै काइयोले कपाल कोर्दा एउटै धारा पोखरी चर्पी प्रयोग गर्दा चुम्बन गर्दा श्वास प्रश्वासबाट खोक्दा र हात छिउ गर्दा एचआईभी संक्रमणको शंका लागेमा एचआईभी को परीक्षण गर्ने जुन नजिकैको स्वास्थ्य संस्था वा तपाईँकै समुदायमै निशुल्क रूपमा उपलब्ध छ
6: प्रदेश जनस्वास्थ्य कार्यालय बेसी सहर लमजुङ
7: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु पिनास जन्डिस पाल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाँडरक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ दैनिक दक्ष तथा अनुभवी विशेषज्ञ ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451-39-647 र 98111-90-610 नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन
8: कार्यक्रम स्वास्थ्य सरोकार
9: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार
8: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्स्याङ्गदी रेडियो चौतारी र रेडियो भोटे ओडारबाट एकैसाथ प्रसारण
9: प्रत्येक शुक्रबार बिहान 7:30 बजे

0: डेंगू रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
1: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडि पट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
0: डेंगू रोगको रोकथामका उपायहरू:
1: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
0: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
0: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
1: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: प्रदेश जनस्वास्थ्य कार्यालय बेसी सहर लमजुङ।
3: बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
4: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नानी लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
3: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नुभएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 813 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नुभएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
4: हाम्रा सेवाहरू: हामी कहाँ सिजन अनुसारका तरकारी, फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
3: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 813 लमजुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
4: सम्पर्क नम्बर 9842618202 र 9840319789।
3: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 813 लमजुङ।
4: नोट: सबै किसिमका धान, मकै तथा तरकारीका बिउहरू पाइन्छ। भाउजू, अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
3: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
4: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुगा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यानभरि रात बिबिर उठेर हैरान। अनि हाम्रै बेसी सहर नगरपालिका 8 प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाले।
3: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
5: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाँका लगाउने, बाप लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिशा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
4: नोट: औषधिको मूल्यमा होइन, अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौ।
5: सोयल मेडिसिन्स, बेसी सहर नगरपालिका 8 प्रशासन चोक, जिल्ला हुला कार्यालय अगाडि, प्रोप्राइटर सरोज कुमार श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843678450 र 9824111032।
6: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: बाबु ए बाबु झट्टै उठ त छिटो उठ न आफ्नै बिहे बिर्से जस्तो छ बुहारीको लागि गहना किन्न जानु परेन उठ त छिटो
1: हो त है आमा बरु कहाँ जाने भन्नु त
0: पहिला मुख धुने अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त
2: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ
3: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565 राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्
4: ओहो हेड सर टाढैको साइत हो कि कसो बेसी सहर जाने भए सँगै जाउँ है
5: कस्तो ठ्याक्कै पार्नुभयो हेर्नुहोस् न सर विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ बेसी सहरको न्यु जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त
4: कायदाको कुरा गर्नुभयो सर म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ हाम्रो पनि आइडी कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र छाप्नु पर्ने गाउँकै पसलको बिल पनि बनाउनु छ
6: न्यु जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ लमजुङमा नै पहिलो पटक स्थापित विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यु जनप्रेमी छापाखानामा विवाह कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र मेडल प्रिन्ट किताब पत्र पत्रिका क्यालेण्डर आईडी कार्ड भिजिटिङ कार्ड पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ
3: न्यू जनप्रेमी छापाखाना बेसी सहर नगरपालिका 8 नारायणस्थान चोक लमजुङ सम्पर्क फोन नम्बर 066-520-227 मोबाइल नम्बर 98462-49129 र 98461-52091
7: कहिले टाउको दुख्ने कहिले पेट दुख्ने के दुख्या हो दुख्या हो झन् यही बेला पखाला लागेर हैरान होइन कहाँ जाने होला के गर्ने के नगर्ने कहिल्यै बिरामी भएर केही मेलो मिसै भइदिनु
8: बुवा चिर नगर्नुहोस् झट्टै सुभाष मेडिको फर्मामा गइहालौँ यही बेसी सहरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि त्यही जाम बरू
7: हुन्छ बुहारी लौ गइहालौँ साह्रै गाह्रो भयो
8: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका 8 सेरा
2: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ प्रोपाइटर सुभाष दनाई सम्पर्क मोबाइल नम्बर 98465-64093
9: हेर्ने हेराउनका साथै उपचार गर्ने हजुर तपाईँको संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रमा धामी झाँक्री उत्थान समिति सञ्चालन गरिएको छ यहाँ प्राथमिक उपचार तथा परामर्श सम्बन्धी श्री धन बहादुर असरपति गुरूद्वारा दयाको सेवाकाई गर्ने गराउने गरिन्छ साथै समाजको अगाडि दुःख विराम रोगको विश्वासका साथ उपचार गरिने जानकारी गरायौं है त रोगको विवरण
10: कामने रोग
9: बौलाउने रोग
10: ढल्ने रोग
9: मूर्छा पर्ने
10: सपना नराम्रो देख्ने
9: डराउने
10: रिस उठ्ने
9: तर्सिने
10: खान मन नलाग्ने
9: चिलाउने
10: ऐठन गर्ने
9: कम्बर दुख्ने
10: हात खुट्टा पोल्ने
9: चपाउने
10: हात खुट्टा दुख्ने वा सुन्निने
9: ज्यान कर खाने
10: महिनावारी गडबडी
9: बाजोपन
10: छारे रोग
9: प्रेसर
10: सुगर
9: प्यारालाइसिस
10: दम
9: खोकी टोकेको निलो दाम
10: मान्छे हराएको
9: सामान हराएको
10: टुनामुना लागेको
9: मेलमिलाप गर्न पर्ने
10: दाँत दुखेको
9: बिगार परेको
10: पैसा फसेको
9: रक्सी छुटाउने
10: घर बाँध्ने
9: पिनास भएको
10: टाउको दुख्ने
9: ग्यास्ट्रिक
10: जन्डिस भएको
9: सतुर नष्ट गर्ने
10: बाथरोग
9: बान फर्काउने जस्ता रोगहरूको दैविक सांस्कृतिक गुरुबाट विश्वासका साथ उपचार गरिन्छ, साथै बुटी पनि बानिनेछ। हामीलाई सम्झनुहोस्, निराश हुनुहुने छैन।
10: जन्मेर कसले पो के लिएर आएको छ र मर्दा लानुको के छ?
11: सम्पर्क स्थान सुन्दर बजार नगरपालिका वडा नम्बर 9 सिउँडीबार लमसुङ कृषक जागरण सहकारी अगाडि कृषि विकास बैंक नजिकै। सम्पर्क फोन नम्बर 97-69-77-68-60 97-69-77-68-60 र 98-21-57-56-36 98-21-57-56-36
9: ग्रह व्यथा गुरुले दिएको ज्ञान कसलाई के था? आउनुहोस्, सोध्नुहोस्, खोज्नुहोस्, बुझ्नुहोस्, आवश्यकता अनुसारको उपचार गर्नुहोस्, रोगबाट मुक्त हुनुहोस्। जयराम गुरुदेव।

0: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, पिनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 6 47 र 9811 90 6 10। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
1: कार्यक्रम स्वास्थ्य सरोकार।
2: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
1: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सङ्गी, रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
2: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।
3: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
4: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
3: डेंगू रोगको रोकथामका उपायहरू:
4: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
3: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
4: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
3: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
4: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
5: प्रदेश जनस्वास्थ्य कार्यालय बेसी सह लमजुङ।
6: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: एचआईवी सम्बन्धी जानकारी। एचआईवी परीक्षण अघि र पछि आवश्यक परामर्श गरिन्छ, साथै परीक्षणको रिपोर्ट गोप्य हुन्छ। एचआईवी बाट कसरी बच्न सकिन्छ? आफ्नो विश्वासिलो यौन साथीसँग मात्र यौन सम्बन्ध राख्ने, यदि अरूसँग यौन सम्बन्ध राख्न परे सधैँ सही तरिकाले कन्डमको प्रयोग गर्ने, रगत लिनु परेमा परीक्षण गरिएको रगत मात्र लिने, सुई सिरिन्जको साझा प्रयोग नगर्ने, छाला छेड्ने औजार निर्मलीकरण पश्चात मात्र पुनः प्रयोग गर्ने, संक्रमित गर्भवती महिलाले बच्चा जन्माउन चाहेमा डाक्टरको सल्लाह लिने, एचआईवी परीक्षण गर्दा संक्रमण देखियो भने आत्तिनु पर्दैन, एआरटी केन्द्रमा निशुल्क उपलब्ध औषधिहरू नियमित रूपमा सेवन गर्ने, आफ्नो यौन साथी, इन्जेक्टिङ पार्टनर र बच्चाको पनि एचआईवी परीक्षण गराउने, एआरटी सुरु गरेको पहिलो छ महिनापछि अनिवार्य रूपमा भाइरल लोडको परीक्षण गराउने, अवसरवादी संक्रमण देखिएमा तुरन्त स्वास्थ्य कर्मीसँग सम्पर्क गर्ने, नियमित व्यायाम गर्ने र सन्तुलित तथा पौष्टिक खाना खाने। एचआईवी कसरी सर्छ? असुरक्षित यौन सम्पर्क गरेमा, संक्रमित रगत तथा रगत जन्ने पदार्थ प्रयोग गरेमा, सुई सिरिन्जको साझा प्रयोग गरेमा, एचआईवी संक्रमित गर्भवती महिलाबाट जन्मने बच्चामा। एचआईवी कसरी सर्दैन? लामखुट्टे, उपिया, उडुस, किरा फट्याङ्ग्रे तथा जनावरहरूले टोक्दा, जुठो खाँदा, लुगा साटासाट गरेर लगाउँदा, हात मिलाउँदा, एउटै काइयोले कपाल कोर्दा, एउटै धारा, पोखरी, सर्पी प्रयोग गर्दा, चुम्बन गर्दा, श्वास प्रश्वासबाट खोक्दा र हात छेउ गर्दा, एचआईवी संक्रमणको शंका लागेमा एचआईवी को परीक्षण गर्ने जुन नजिकैको स्वास्थ्य संस्था वा तपाईँकै समुदायमै निशुल्क रूपमा उपलब्ध छ।
1: प्रदेश जनस्वास्थ्य कार्यालय बेसी सहर लमजुङ।
0: अब पाउनुहोस् ओर्लिङको दमदार अफरमा 100 MBPS को इन्टरनेट र नेट टिभी मात्र ₹950। यो अफर सीमित अवधिका लागि मात्र लागू हुनेछ। थप जानकारीका लागि 9808444010, 9808438526 सम्पर्क गर्नुहोला। सम्पर्क कार्यालय ओर्लिङ कम्युनिकेसन लिमिटेड, शाखा कार्यालय बेसी सहर, गेटवे हिमालयन रिसोर्टको भन्दा 2 घरमाथि। उल्लेखित रकममा 13% भ्याट एक्स्ट्रा लाग्नेछ।
2: ए मास्टर साहब, कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
3: ल ल आए बहिनी, किन होला?
2: सुन्नु न, एउटा फलामको ट्रस्ट हालेर घर बनाउने भनेको कहाँ जाने होला?
3: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रो हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसको झिङ खोलामा नन्दस लाइस खोल्नु भएको छ। ल हिँड, आजै जाउँ, म पनि जस्ता बात ल्याउनु छ।
2: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्र्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिन जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
4: प्रोपाइटर अमृत श्रेष्ठ, बेचीसहर नगरपालिका 8, झेङ्गे खोला, पुन्चोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 9856046257 र 9840067787।
5: सुनिता आ गर त
2: भोके, मेरो दाँत सबै किराले खाएको छ।
5: गर न के, आ गर, म हेर्छु। आ छि, कस्तो गनाको, दाँत माझ्दैन हो?
2: ठुलो स्वरमा नकराउ न, मलाई लाज लाग्छ के।
5: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तनिक डेन्टल होममा जाऊ न, दाँत सम्बन्धी सबै समस्याको उपचार गरिन्छ। भूपुसैनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने, दाँतको भिडियो एक्सरे गर्ने, वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने, दाँत निकाल्ने, नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ। हप्ताको 7 दिन दाँतको सेवा उपलब्ध छ।
6: नोट, यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ।
7: भूपुसैनिक डेन्टल होम प्राली, बेसीसहर नगरपालिका 8, सेरा ओरालो, लमजुङ।
8: प्रोपाइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सिसा अधिकारी।
7: सम्पर्क फोन नम्बर 06651429, मोबाइल नम्बर 9844184440।
9: एक नब्बे टोकियो चार मेगा। शांति र विकास को लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई आज
1: चाडबाड पनि नजिकै आइसक्यो घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनिदिएको होइन
0: नरिसाउ न बुढी घर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि
1: चिन्तै नगर्नुहोस् न बुढा बिची सहरको नारायणस्थान चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो गर गहना पाइन्छ नि त्यही जाउँ न
2: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेडारमा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायणस्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
3: हजुर हामी कहाँ सिरफुल सिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार
1: सम्पर्क फोन नम्बर 98165852 98066662 र 06651381 दिपा सुन्चादी पसल विश्व नगरपालिका 8 नारायणस्थान लम्जुङ
4: एचआईभी सम्बन्धी जानकारी एचआईभी परीक्षण अघि र पछि आवश्यक परामर्श गरिन्छ साथै परीक्षणको रिपोर्ट गोप्य हुन्छ एचआईभी बाट कसरी बच्न सकिन्छ आफ्नो विश्वासिलो यौन साथीसँग मात्र यौन सम्बन्ध राख्ने यदि अरूसँग यौन सम्बन्ध राख्न परे सधैँ सही तरिकाले कन्डमको प्रयोग गर्ने रगत लिनु परेमा परीक्षण गरिएको रगत मात्र लिने सुई सिरिन्जको साझा प्रयोग नगर्ने छाला छेड्ने औजार निर्मलीकरण पश्चात मात्र पुनः प्रयोग गर्ने संक्रमित गर्भवती महिलाले बच्चा जन्माउन चाहेमा डाक्टरको सल्लाह लिने एचआईभी परीक्षण गर्दा संक्रमण देखियो भने आत्तिनु पर्दैन एआरटी केन्द्रमा निशुल्क उपलब्ध औषधिहरू नियमित रूपमा सेवन गर्ने आफ्नो यौन साथी इन्जेक्टिङ पार्टनर र बच्चाको पनि एचआईभी परीक्षण गराउने एआरटी सुरु गरेको पहिलो 6 महिनापछि अनिवार्य रूपमा भाइरल लोडको परीक्षण गराउने अवसरवादी संक्रमण देखिएमा तुरन्त स्वास्थ्य कर्मीसँग सम्पर्क गर्ने नियमित व्यायाम गर्ने र सन्तुलित तथा पौष्टिक खाना खाने एचआईभी कसरी सर्छ असुरक्षित यौन सम्पर्क गरेमा संक्रमित रगत तथा रगत जन्य पदार्थ प्रयोग गरेमा सुई सिरिन्जको साझा प्रयोग गरेमा एचआईभी संक्रमित गर्भवती महिलाबाट जन्मने बच्चामा एचआईभी कसरी सर्दैन लामखुट्टे उपिया उडुस किरा फट्याङ्ग्रा तथा जनावरहरूले टोक्दा जुठो खाँदा लुगा साटासाट गरेर लगाउँदा हात मिलाउँदा एउटै काइयोले कपाल कोर्दा एउटै धारा पोखरी चर्पी प्रयोग गर्दा चुम्बन गर्दा श्वास प्रश्वासबाट खोक्दा र हात छिउ गर्दा एचआईभी संक्रमणको शंका लागेमा एचआईभी को परीक्षण गर्ने जुन नजिकैको स्वास्थ्य संस्था वा तपाईँकै समुदायमै निशुल्क रूपमा उपलब्ध छ
5: प्रदेश जनस्वास्थ्य कार्यालय बेसी सहर लमजुङ
6: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु पिनास जन्डिस पाल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाग्रक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ दैनिक दक्ष तथा अनुभवी विशेष स्वास्थ्य परीक्षण गरिन्छ थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451 39647 र 98111 90610 नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन
7: कार्यक्रम स्वास्थ्य सरोकार
8: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार
9: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्स्याङ्जी, रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
8: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: डेंगू रोग लामखुट्टे को टोकाईबाट सर्ने रोग हो। इस रोग का लक्षण निम्न हुन सक्छन्।
1: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडी पट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
0: डेंगू रोगको रोकथामका उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
0: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
0: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
1: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: प्रदेश जनस्वास्थ्य कार्यालय बेसी सह लमजुङ।
3: अब बेसी सहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
4: जापान ट्राई होइन, स्योर गरौं।
5: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
4: स्टुडेन्ट एन्ड होल्डिङ भिजामा जापान जाने सुवर्ण अवसर।
5: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
3: लमजुङ एजुकेशन सेन्टर, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, रेडियो चौतारी भएको भवन।
6: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ, सम्पर्क नम्बर 066-590-2900, मोबाइल नम्बर 98-560-602900।
7: माया, हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है। कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
8: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र?
7: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
8: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त। त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
7: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी, सबैको चाहना।
8: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाँडा बर्तन पनि पाइन्छ।
7: जय बुद्ध ज्वेलरी, बेसी सहर नगरपालिका 7, कृषि विकास बैंक नजिकै, प्रोपाइटर मणिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 066-520-735, 066-520-475, मोबाइल नम्बर 98-560-45-475।

0: ए बुढा, घर बनाउने सपना त बल्ल पुरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
1: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर आठ झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
1: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर आठ झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक दर्शना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक दर्शना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
1: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विशेषहर नगरपालिका आठ झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 9842673829 र 9817154038।
2: भाउजू, अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
3: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
2: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुघा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यानभरि रात बिबिरा उठेर हैरान। अनि हाम्रै बेसीसर नगरपालिका आठ प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाले।
3: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
1: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाका लगाउने, बाफ लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिशा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
2: नोट, औषधिको मूल्यमा होइन, अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौं।
1: सोयल मेडिसिन्स, बेसी सहर नगरपालिका आठ प्रशासन चोक, जिल्ला हुला कार्यालय अगाडि, प्रोपाइटर सरोज कुमार श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843878450 र 9824111032।
2: ओहो हेर सर, टाढैको सायद हो कि कसो, बेसी सहर जाने भए सँगै जाउँ है।
4: कस्तो ठ्याक्कै पार्नुभयो, हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो, यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
2: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
5: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
2: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका आठ, नारायणस्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 0667520227, मोबाइल नम्बर 9842649129 र 9841552091।
0: एचआईभी सम्बन्धी जानकारी। एचआईभी परीक्षण अघि र पछि आवश्यक परामर्श गरिन्छ, साथै परीक्षणको रिपोर्ट गोप्य हुन्छ।
6: एचआईभी बाट कसरी बच्न सकिन्छ? आफ्नो विश्वासिलो यौन साथीसँग मात्र यौन सम्बन्ध राख्ने, यदि अरूसँग यौन सम्बन्ध राख्न परे सधैँ सही तरिकाले कन्डमको प्रयोग गर्ने, रगत लिनु परेमा परीक्षण गरिएको रगत मात्र लिने, सुई सिरिन्जको साझा प्रयोग नगर्ने, छाला छेड्ने औजार निर्मलीकरण पश्चात मात्र पुनः प्रयोग गर्ने, संक्रमित गर्भवती महिलाले बच्चा जन्माउन चाहेमा डाक्टरको सल्लाह लिने, एचआईभी परीक्षण गर्दा संक्रमण देखियो भने आचिनु पर्दैन, एआरटी केन्द्रमा निशुल्क उपलब्ध औषधिहरू नियमित रूपमा सेवन गर्ने, आफ्नो यौन साथी इन्जेक्टिङ पार्टनर र बच्चाको पनि एचआईभी परीक्षण गराउने, एआरटी सुरु गरेको पहिलो छ महिनापछि अनिवार्य रूपमा भाइरल लोडको परीक्षण गराउने, अवसरवादी संक्रमण देखिएमा तुरन्त स्वास्थ्य कर्मीसँग सम्पर्क गर्ने, नियमित व्यायाम गर्ने र सन्तुलित तथा पौष्टिक खाना खाने। एचआईभी कसरी सर्छ? असुरक्षित यौन सम्पर्क गरेमा, संक्रमित रगत तथा रगतजन्य पदार्थ प्रयोग गरेमा, सुई सिरिन्जको साझा प्रयोग गरेमा, एचआईभी संक्रमित गर्भवती महिलाबाट जन्मने बच्चामा। एचआईभी कसरी सर्दैन? लामखुट्टे, उपियाँ, उडुस, किरा फट्याङ्ग्रा तथा जनावरहरूले टोक्दा, जुठो खाँदा, लुगा साटासाट गरेर लगाउँदा, हात मिलाउँदा, एउटै काइयोले कपाल कोर्दा, एउटै धारा, पोखरी, चर्पी प्रयोग गर्दा, चुम्बन गर्दा, श्वास प्रश्वासबाट खोक्दा र हात छिउ गर्दा, एचआईभी संक्रमणको शंका लागेमा एचआईभी को परीक्षण गर्ने जुन नजिकैको स्वास्थ्य संस्था वा तपाईँकै समुदायमै निशुल्क रूपमा उपलब्ध छ।
1: प्रदेश जनस्वास्थ्य कार्यालय बेसी सहर लमजुङ।
7: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु किनास जन्डिस पाइल्स पथरी फिस्टुला प्यारालाइसिस मधुमेह जाग्रक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञ स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 647 र 9811 90 610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
1: कार्यक्रम स्वास्थ्य सरोकार
2: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
1: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सेन्डी रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
2: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।
3: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
4: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकपकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
3: डेंगु रोगको रोकथामका उपायहरू:
4: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
3: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
4: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
3: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
4: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
5: प्रदेश जनस्वास्थ्य कार्यालय बेसी सहर लमजुङ।
6: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: भारे खाना प्रॉब्लम छैन हतार नै र
1: हो याजु मे भने भ छिजी तारे मुई पिबो मिमेमी मार्वलरी प्रिवबीर बेसिसर मुबा गंगा आर्ट ग्यालरी याव मय आछु
0: नै याम भिर तयार तडी भा तारे नासर बजार लम्बी मु मेडल कप ट्रफी प्रमाण पत्र ब्यानर को बनेल पर्दी भिर याव मैलो फारे तारे प्रिय यान सेदी
1: स गंगा आर्ट ग्यालरी तो बने आछु
0: तर मि मार्बलर फ्रीवा साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड जम्मै बनिम रो फोटो प्रिन्ट टी सर्ट प्रिन्ट स्टिकर कटिम लम रो छलसी ब्याज दे माया चिनो भनिम रो
1: पहिले भनेको मैले सबै बुझ्यो कान्छा गंगा आर्टमा के पाइन्छ भनेर एकपटक पहिले सबै भन्दियो त नेपाली भाषामै
2: बेसिसर नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको गंगा आर्ट ग्यालरी फ्लेक्स प्रिन्टमा मार्बल आर्ट फ्लेक्स प्रिन्ट साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड ब्यानर फोटो प्रिन्ट स्टिकर कटिङ कप प्रिन्ट ब्याज प्रिन्ट टी सर्ट प्रिन्ट गरिनुका साथै मायाको चिनो प्रमाण पत्र मेडल र ट्रफी पनि बनाइन्छ साथै हामी कहाँ ललित कलामा अध्ययन गरेका दक्ष व्यक्तिबाट भित्ति लेखन आकर्षक पेन्टिङहरू बनाइनुका साथै बिक्री वितरण गरिन्छ
3: पवित्र गंगा आर्ट ग्यालरी एन्ड फ्लेक्स प्रिन्ट बेसीसहर नगरपालिका साथ पुरानो बैंक चोक लमथुङ प्रोप्राइटर विनिता देवकोटा र गंगा हिमाली घिमिरे सम्पर्क फोन नम्बर 066531387 मोबाइल नम्बर 9842646648 र 9463018883
0: किन हाँस्या नि बुढा तुलाई फर्किने गरी
1: तालबारा डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले देखाउनलाई होला नि तुलै थर्किने गरी हाँसेका
0: हुन त हाम्रो बाले नि तालबारामै राख्नु भयो के अरे दाँत अहिलेसम्म भोलियै छन् लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले
3: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू दाँत सफा गर्ने टल्काउने र सामान्य शल्यक्रिया बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने नदुखाइकन दाँत निकाल्ने दाँतको एक्सरे गर्ने नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने फिक्स दाँत राख्ने साथै दाँत झिक्ने राख्ने र बनाउने मुख गनाउने दाँतको हर्ष गिजाबाट रगत आउने सुन्निने पिप आउने रोगको विशेष उपचार गरिन्छ
2: तालबाराही डेन्टल केयर सेन्टर प्राली बेसीसहर नगरपालिका साथ भीमसेन स्थान लमजुङ प्रोप्राइटर ज्ञानु केसी सम्पर्क मोबाइल नम्बर 9841632004 र 9191920981
4: हेर्ने हेराउनका साथै उपचार गर्ने हजुर तपाईँको संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रमा धामी झाँक्री उत्थान समिति सञ्चालन गरिएको छ यहाँ प्राथमिक उपचार तथा परामर्श सम्बन्धी श्री धन बहादुर असरपति गुरूद्वारा दयाको सेवाकाई गर्ने गराउने गरिन्छ साथै समाजको अगाडि दुःख विराम रोगको विश्वासका साथ उपचार गरिने जानकारी गरायौं है त रोगको विवरण
5: काम्ने रोग
4: बौलाउने रोग
5: हल्ने रोग
4: मूर्छा पर्ने
5: सपना नराम्रो देख्ने
4: डराउने
5: रिस उठ्ने
4: तर्सिने
5: खान मन नलाग्ने
4: चिलाउने
5: ऐठन गर्ने
4: कम्मर दुख्ने
5: हात खुट्टा पोल्ने
4: चपाउने
5: हात खुट्टा दुख्ने वा सुन्निने
4: ज्यान करकर खाने
5: महिनावारी गडबडी
4: बाजोपन
5: छारे रोग
4: प्रेसर
5: सुगर
4: प्यारालाइसिस
5: दम
4: खोकी टोकेको निलो दाम
5: मान्छे हराएको
4: सामान हराएको
5: टुनामुना लागेको
4: मेलमिलाप गर्न पर्ने
5: दाँत दुखेको
4: बिगार परेको
5: पैसा फसेको
4: रक्सी छुटाउने
5: घर बाँध्ने
4: पिनाश भएको
5: टाउको दुख्ने
4: ग्यास्ट्रिक
5: जन्डिस भएको
4: सतुर नष्ट गर्ने
5: बाथ रोग
4: बान फर्काउने जस्ता रोगहरूको दैविक सांस्कृतिक गुरुबाट विश्वासका साथ उपचार गरिन्छ साथै बुटी पनि बानिनेछ हामीलाई सम्झनुहोस् निराश हुनुहुने छैन
5: जन्मेर कसले पो के लिएर आएको छ र मर्दा लानुको के छ
6: सम्पर्क स्थान सुन्दर बजार नगरपालिका वडा नम्बर 9 सिउँडीबार लमसुङ कृषक जागरण सहकारी अगाडि कृषि विकास बैंक नजिकै सम्पर्क फोन नम्बर 97 69 77 68 97 69 77 68 र 98 21 57 56 36 98 21 57 56 36
4: ग्रह व्यथा गुरुले दिएको ज्ञान कसलाई के था आउनुहोस् सोध्नुहोस् खोज्नुहोस् बुझ्नुहोस् आवश्यकता अनुसारको उपचार गर्नुहोस् रोगबाट मुक्त हुनुहोस् जयराम गुरुदेव।

0: ए मास्टर साहब कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
1: ल ल आए बहिनी, किन होला?
0: सुन्नु न, एउटा फलामको ट्रस हालेर घर बनाउने भनेको कहाँ जाने होला?
1: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रो हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसको झिम खोलामा नन्द स्लाइस खोल्नु भएको छ। ल हिँड आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
0: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्र्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, बेचीसहर नगरपालिका 8, झिङ्गे खोला, पुन्चोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 98560 46257 र 98 40067 787।
3: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: एचआईवी सम्बन्धी जानकारी। एचआईवी परीक्षण अघि र पछि आवश्यक परामर्श गरिन्छ, साथै परीक्षणको रिपोर्ट गोप्य हुन्छ। एचआईवी बाट कसरी बच्न सकिन्छ? आफ्नो विश्वासिलो यौन साथीसँग मात्र यौन सम्बन्ध राख्ने, यदि अरूसँग यौन सम्बन्ध राख्न परे सधैँ सही तरिकाले कन्डमको प्रयोग गर्ने, रगत लिनु परेमा परीक्षण गरिएको रगत मात्र लिने, सुई सिरिन्जको साझा प्रयोग नगर्ने, छाला छेड्ने औजार निर्मलीकरण पश्चात मात्र पुनः प्रयोग गर्ने, संक्रमित गर्भवती महिलाले बच्चा जन्माउन चाहेमा डाक्टरको सल्लाह लिने, एचआईभी परीक्षण गर्दा संक्रमण देखियो भने आचिनु पर्दैन, एआरटी केन्द्रमा निशुल्क उपलब्ध औषधिहरू नियमित रूपमा सेवन गर्ने, आफ्नो यौन साथी इन्जेक्टिङ पार्टनर र बच्चाको पनि एचआईभी परीक्षण गराउने, एआरटी शुरू गरेको पहिलो छ महिनापछि अनिवार्य रूपमा भाइरल लोडको परीक्षण गराउने, अवसरवादी संक्रमण देखिएमा तुरन्त स्वास्थ्य कर्मीसँग सम्पर्क गर्ने, नियमित व्यायाम गर्ने र सन्तुलित तथा पौष्टिक खाना खाने। एचआईभी कसरी सर्छ? असुरक्षित यौन सम्पर्क गरेमा, संक्रमित रगत तथा रगतजन्य पदार्थ प्रयोग गरेमा, सुई सिरिन्जको साझा प्रयोग गरेमा, एचआईभी संक्रमित गर्भवती महिलाबाट जन्मने बच्चामा। एचआईभी कसरी सर्दैन? लामखुट्टे, उपिया, उडुस, किरा फट्याङ्ग्रे तथा जनावरहरूले टोक्दा, जुठो खाँदा, लुगा साटासाट गरेर लगाउँदा, हात मिलाउँदा, एउटै काइयोले कपाल कोर्दा, एउटै धारा, पोखरी, चर्पी प्रयोग गर्दा, चुम्बन गर्दा, श्वास प्रश्वासबाट खोक्दा र हात छिउ गर्दा, एचआईभी संक्रमणको शंका लागेमा एचआईभीको परीक्षण गर्ने जुन नजिकैको स्वास्थ्य संस्था वा तपाईँकै समुदायमै निशुल्क रूपमा उपलब्ध छ।
1: प्रदेश जनस्वास्थ्य कार्यालय बेसी सहर लमजुङ।
2: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, किनास, जन्डिस, पाइल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञ ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 6 47 र 9811 90 6 10। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
3: कार्यक्रम स्वास्थ्य सरोकार।
4: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
3: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्स्याङ्गी, रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
4: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
1: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडि पट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकपकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
0: डेंगु रोगको रोकथामका उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
0: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
0: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
1: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: प्रदेश जनस्वास्थ्य कार्यालय बेसी सहर लमजुङ।
3: सुनिता आ गर त
4: भोके, मेरो दाँत सबै किराले खाएको छ।
3: गर न के, आ गर म हेर्छु।
4: आ
3: छि, कस्तो गनाको, दाँत माझ्दैन हो?
4: ठुलो स्वरमा नकराउ न, मलाई लाज लाग्छ के।
3: बेसी सहरको सेरा ओह्रालोमा रहेको भूपुस्तनिक डेन्टल होममा जाऊ न, दाँत सम्बन्धी सबै समस्याको उपचार गरिन्छ। भूपुस्तनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने, दाँतको भिडियो एक्सरे गर्ने, वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने, दाँत निकाल्ने, नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ। हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ।
5: नोट, यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ।
6: भूपुस्तनिक डेन्टल होम प्राली, बेसीथर नगरपालिका 8, सेरा ओरालो, लमजुङ।
7: प्रोपाइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सिसा अधिकारी।
6: सम्पर्क फोन नम्बर 066-521-429, मोबाइल नम्बर 98414-84-440।
8: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्से जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
9: हो त है आमा, बरु कहाँ जाने भन्नु त।
8: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
10: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
2: जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका 8, भीमसेन स्थान, लमजुङ। प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म। सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565। राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
11: अब पाउनुहोस् ओर्लिङको दमदार अफरमा 100 MBPS को इन्टरनेट र नेट टिभी मात्र ₹950। यो अफर सीमित अवधिका लागि मात्र लागू हुनेछ। थप जानकारीका लागि 98024410, 98024538526 सम्पर्क गर्नुहोला। सम्पर्क कार्यालय ओर्लिङ कम्युनिकेसन लिमिटेड, शाखा कार्यालय बेसी सहर, गेटवे हिमालयन रिसोर्टको भन्दा दुई घर माथि। उल्लेखित रकममा 13% भ्याट एक्स्ट्रा लाग्नेछ।
8: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्से जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
9: हो त है आमा, बरु कहाँ जाने भन्नु त।
8: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
10: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
2: जयलक्ष्मी सुनचाँदी पसल बेची शहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565 राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
12: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: एचआईवी सम्बन्धी जानकारी। एचआईवी परीक्षण अघि र पछि आवश्यक परामर्श गरिन्छ, साथै परीक्षणको रिपोर्ट गोप्य हुन्छ। एचआईवी बाट कसरी बच्न सकिन्छ? आफ्नो विश्वासिलो यौन साथीसँग मात्र यौन सम्बन्ध राख्ने, यदि अरूसँग यौन सम्बन्ध राख्न परे सधैँ सही तरिकाले कन्डमको प्रयोग गर्ने, रगत लिनु परेमा परीक्षण गरिएको रगत मात्र लिने, सुई सिरिन्जको साझा प्रयोग नगर्ने, छाला छेड्ने औजार निर्मलीकरण पश्चात मात्र पुनः प्रयोग गर्ने, संक्रमित गर्भवती महिलाले बच्चा जन्माउन चाहेमा डाक्टरको सल्लाह लिने, एचआईभी परीक्षण गर्दा संक्रमण देखियो भने आत्तिनु पर्दैन, एआरटी केन्द्रमा निशुल्क उपलब्ध औषधिहरू नियमित रूपमा सेवन गर्ने, आफ्नो यौन साथी इन्जेक्टिङ पार्टनर र बच्चाको पनि एचआईभी परीक्षण गराउने, एआरटी शुरू गरेको पहिलो 6 महिनापछि अनिवार्य रूपमा भाइरल लोडको परीक्षण गराउने, अवसरवादी संक्रमण देखिएमा तुरन्त स्वास्थ्य कर्मीसँग सम्पर्क गर्ने, नियमित व्यायाम गर्ने र सन्तुलित तथा पौष्टिक खाना खाने। एचआईभी कसरी सर्छ? असुरक्षित यौन सम्पर्क गरेमा, संक्रमित रगत तथा रगत जन्य पदार्थ प्रयोग गरेमा, सुई सिरिन्जको साझा प्रयोग गरेमा, एचआईभी संक्रमित गर्भवती महिलाबाट जन्मने बच्चामा। एचआईभी कसरी सर्दैन? लामखुट्टे, उपिया, उडुद, किरा फट्याङ्ग्रा तथा जनावरहरूले टोक्दा, जुठो खाँदा, लुगा साटासाट गरेर लगाउँदा, हात मिलाउँदा, एउटै काइयोले कपाल कोर्दा, एउटै धारा, पोखरी, चर्पी प्रयोग गर्दा, चुम्बन गर्दा, श्वास प्रश्वासबाट खोक्दा र हात छिउ गर्दा, एचआईभी संक्रमणको शंका लागेमा एचआईभी को परीक्षण गर्ने जुन नजिकैको स्वास्थ्य संस्था वा तपाईँकै समुदायमै निशुल्क रूपमा उपलब्ध छ।
1: प्रदेश जनस्वास्थ्य कार्यालय बेसी सहर लमजुङ।
2: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, किनास, जन्डिस, पाइल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 647 र 9811 90 610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
3: कार्यक्रम स्वास्थ्य सरोकार।
1: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
3: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सेन्डी, रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
1: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्।
1: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
0: डेंगू रोगको रोकथामका उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
0: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
0: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
1: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: प्रदेश जनस्वास्थ्य कार्यालय बेसी सहर लमजुङ।
3: ज्योतिष तथा वनझाँक्री सम्बन्धी सम्पूर्ण सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। यहाँ वनझाँक्रीको चेला धनबहादुर थापा गुरुबाट हेर्ने हेराउनेका साथै तपाईँको शरीरमा या जीवनमा आइपरेको सबै समस्याको समाधान उपचार गरिन्छ। हेराउनका लागि स्वयं मान्छे नभए फोटोबाट हेर्ने काम गरिन्छ। हामीले विभिन्न किसिमको समस्याहरूको समाधान गर्नेछौ, जस्तै कामने, बौलाउने, टुनामुना लागेको, भूत, वर्तमान र भविष्य बताइन्छ, छारे रोग, सुगर, प्रेसर, गानगोला, ग्यास्ट्रिक, पाइल्स, महिनावारी गडबडी, बाँझोपन, टाउको दुख्ने, खाना मन नलाग्ने, बिगार परेको, हातखुट्टा सुनिने, तर्सिने, डराउने, पढ्न मन नलाग्ने, व्यापार व्यवसाय बिग्रेको, दुब्लाएकोलाई मोटो बनाउने, मोटाएकोलाई दुब्लाउने पनि बनाइन्छ, गर्भदशा बिग्रेको, खोकी लाग्ने, ऐठन हुने, ढाड कम्मर दुख्ने, पिनास भएको, श्रीमान श्रीमतीको मिलाप गर्ने, बान परेको फिराउने, वैदेशिक यात्राको सफल गराउने, शरीरमा देवता आएको बेला माता उतार्ने लगायतका सबै प्रकारका दुःख बिमारको उपचार गरिन्छ। सम्पर्क स्थान: सुन्दर बजार नगरपालिका, वडा नम्बर 9, सिउडीबार, लमजुङ, कृषक जागरण सहकारी अगाडि, कृषि विकास बैंक नजिकै। सम्पर्क फोन नम्बर 97-69-77-68, 97-69-77-68 र 98-21-57-56-36, 98-21-57-56-36।
4: सुनिता, आ गर त
5: भोके, मेरो दाँत सबै किराले खाएको छ।
4: गर न के, आ गर, म हेर्छु।
5: आ
4: छि, कस्तो गनाको, दाँत माझ्दैन हो?
5: ठुलो स्वरमा नकराउन, मलाई लाज लाग्छ के।
4: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तनिक डेन्टल होममा जाऊ न, दाँत सम्बन्धी सबै समस्याको उपचार गरिन्छ। भूपुसैनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने, दाँतको भिडियो एक्सरे गर्ने, वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने, दाँत निकाल्ने, नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ। हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ।
6: नोट: यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गा टेढा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ।
7: भूपुसैनिक डेन्टल होम प्राली, बेसीसर नगरपालिका 8, सेरा ओरालो, लमजुङ।
8: प्रोपाइटर बालकृष्ण वागले र बीडीएस डाक्टर सीसा अधिकारी।
7: सम्पर्क फोन नम्बर 0665-521-429, मोबाइल नम्बर 98-414-84-4
4: लागि फिक्स दाँत राखिन्छ। हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ।
6: नोट: यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गा टेढा दाँत

0: पाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
1: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला चिन्ता र रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 813 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी, फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै
0: होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
1: सिबिएस तथा बिउबिजन भण्डार बेसी सहर नगरपालिका 813 लमसुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
2: सम्पर्क नम्बर 9842618202 र 9840319789।
1: सिबिएस तथा बिउबिजन भण्डार बेसी सहर नगरपालिका 813 लमसुङ।
0: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
3: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: एचआईवी सम्बन्धी जानकारी। एचआईवी परीक्षण अघि र पछि आवश्यक परामर्श गरिन्छ, साथै परीक्षणको रिपोर्ट गोप्य हुन्छ। एचआईवी बाट कसरी बच्न सकिन्छ? आफ्नो विश्वासिलो यौन साथीसँग मात्र यौन सम्बन्ध राख्ने, यदि अरूसँग यौन सम्बन्ध राख्न परे सधैँ सही तरिकाले कन्डमको प्रयोग गर्ने,
1: रगत लिनु परेमा परीक्षण गरिएको रगत मात्र लिने,
0: सुई सिरिन्जको साझा प्रयोग नगर्ने, छाला छेड्ने औजार निर्मलीकरण पश्चात मात्र पुनः प्रयोग गर्ने,
1: संक्रमित गर्भवती महिलाले बच्चा जन्माउन चाहेमा डाक्टरको सल्लाह लिने,
0: एचआईवी परीक्षण गर्दा संक्रमण देखियो भने आत्तिनु पर्दैन,
1: एआरटी केन्द्रमा निशुल्क उपलब्ध औषधिहरू नियमित रूपमा सेवन गर्ने,
0: आफ्नो यौन साथी इन्जेक्टिङ पार्टनर र बच्चाको पनि एचआईभी परीक्षण गराउने,
1: एआरटी शुरू गरेको पहिलो 6 महिनापछि अनिवार्य रूपमा भाइरल लोडको परीक्षण गराउने,
0: अवसरवादी संक्रमण देखिएमा तुरन्त स्वास्थ्य कर्मीसँग सम्पर्क गर्ने,
1: नियमित व्यायाम गर्ने र सन्तुलित तथा पौष्टिक खाना खाने।
0: एचआईभी कसरी सर्छ? असुरक्षित यौन सम्पर्क गरेमा, संक्रमित रगत तथा रगत जन्य पदार्थ प्रयोग गरेमा, सुई सिरिन्जको साझा प्रयोग गरेमा, एचआईभी संक्रमित गर्भवती महिलाबाट जन्मने बच्चामा।
1: एचआईभी कसरी सर्दैन? लामखुट्टे, उपियाँ, उडुस, किरा फट्याङ्ग्रा तथा जनावरहरूले टोक्दा, जुठो खाँदा, लुगा साटासाट गरेर लगाउँदा।

0: मिलाउँदा एउटै काइयोले कपाल कोर्दा एउटै धारा पोखरी चर्पी प्रयोग गर्दा चुम्बन गर्दा श्वास प्रश्वासबाट खोक्दा र हात छेउ गर्दा एचआईभी संक्रमणको शंका लागेमा एचआईभी को परीक्षण गर्ने जुन नजिकैको स्वास्थ्य संस्था वा तपाईँकै समुदायमै निशुल्क रूपमा उपलब्ध छ।
1: प्रदेश जनस्वास्थ्य कार्यालय बेसी सहर लमजुङ।
2: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु किनास जन्डिस पाल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाँडरक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञ स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 647 र 9811 90 610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
3: कार्यक्रम स्वास्थ्य सरोकार।
4: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
3: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सङ्गी रेडियो चौतारी र रेडियो भोटे ओडारबाट एकैसाथ प्रसारण
4: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: डेंगू रोग लामखुट्टे को टोकाईबाट सर्ने रोग हो। इस रोग का लक्षण निम्न हुन सक्छन्।
1: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडी पट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
0: डेंगू रोगको रोकथामका उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
0: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
0: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
1: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: प्रदेश जनस्वास्थ्य कार्यालय बेसी सहर लमजुङ।
3: सुनिता आ गर त
4: भोके, मेरो दाँत सबै किराले खाएको छ।
3: गर न के आ गर, म हेर्छु।
4: आ
3: छि, कस्तो गनाको, दाँत माझ्दैन हो?
4: ठुलो स्वरमा नकराउ न, मलाई लाज लाग्छ के।
3: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तनिक डेन्टल होममा जाऊ न, दाँत सम्बन्धी सबै समस्याको उपचार गरिन्छ। भूपुस्तनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने, दाँतको भिडियो एक्सरे गर्ने, वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने, दाँत निकाल्ने, नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ। हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ।
5: नोट, यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ।
6: भूपुसैनिक डेन्टल होम प्राली, बेसी सहर नगरपालिका 8, सेरा ओरालो, लमजुङ।
7: प्रोप्राइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सिसा अधिकारी।
6: सम्पर्क फोन नम्बर 066-521-429, मोबाइल नम्बर 98414-84-440।
8: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्से जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
9: हो त है आमा, बरु कहाँ जाने भन्नु त।
8: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
10: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
6: जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका 8, भीमसेन स्थान, लमजुङ। प्रोप्राइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म। सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565। राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
11: अब पाउनुहोस् ओर्लिङको दमदार अफरमा 100 MBPS को इन्टरनेट र नेट टिभी मात्र ₹950। यो अफर सीमित अवधिका लागि मात्र लागू हुनेछ। थप जानकारीका लागि 9008-44-010, 9008-38-5526 सम्पर्क गर्नुहोला। सम्पर्क कार्यालय ओर्लिङ कम्युनिकेसन लिमिटेड, शाखा कार्यालय बेसी सहर, गेटवे हिमालयन रिसोर्टको भन्दा दुई घर माथि। उल्लेखित रकममा 13% भ्याट एक्स्ट्रा लाग्नेछ।
8: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्से जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
9: हो त है आमा, बरु कहाँ जाने भन्नु त।
8: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
10: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
6: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सूरज विश्वकर्म। सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565। राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
12: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: एचआईवी सम्बन्धी जानकारी। एचआईवी परीक्षण अघि र पछि आवश्यक परामर्श गरिन्छ, साथै परीक्षणको रिपोर्ट गोप्य हुन्छ। एचआईवी बाट कसरी बच्न सकिन्छ? आफ्नो विश्वासिलो यौन साथीसँग मात्र यौन सम्बन्ध राख्ने, यदि अरूसँग यौन सम्बन्ध राख्न परे सधैँ सही तरिकाले कन्डमको प्रयोग गर्ने, रगत लिनु परेमा परीक्षण गरिएको रगत मात्र लिने, सुई सिरिन्जको साझा प्रयोग नगर्ने, छाला छेड्ने औजार निर्मलीकरण पश्चात मात्र पुनः प्रयोग गर्ने, संक्रमित गर्भवती महिलाले बच्चा जन्माउन चाहेमा डाक्टरको सल्लाह लिने, एचआईभी परीक्षण गर्दा संक्रमण देखियो भने आत्तिनु पर्दैन, एआरटी केन्द्रमा निशुल्क उपलब्ध औषधिहरू नियमित रूपमा सेवन गर्ने, आफ्नो यौन साथी इन्जेक्टिङ पार्टनर र बच्चाको पनि एचआईभी परीक्षण गराउने, एआरटी सुरु गरेको पहिलो 6 महिनापछि अनिवार्य रूपमा भाइरल लोडको परीक्षण गराउने, अवसरवादी संक्रमण देखिएमा तुरन्त स्वास्थ्य कर्मीसँग सम्पर्क गर्ने, नियमित व्यायाम गर्ने र सन्तुलित तथा पौष्टिक खाना खाने। एचआईभी कसरी सर्छ? असुरक्षित यौन सम्पर्क गरेमा, संक्रमित रगत तथा रगत जन्ने पदार्थ प्रयोग गरेमा, सुई सिरिन्जको साझा प्रयोग गरेमा, एचआईभी संक्रमित गर्भवती महिलाबाट जन्मने बच्चामा। एचआईभी कसरी सर्दैन? लामखुट्टे, उपिया, उडुस, किरा फट्याङ्ग्रे तथा जनावरहरूले टोक्दा, जुठो खाँदा, लुगा साटासाट गरेर लगाउँदा, हात मिलाउँदा, एउटै काइयोले कपाल कोर्दा, एउटै धारा, पोखरी, चर्पी प्रयोग गर्दा, चुम्बन गर्दा, श्वास प्रश्वासबाट खोक्दा र हात छेउ गर्दा, एचआईभी संक्रमणको शंका लागेमा एचआईभी को परीक्षण गर्ने जुन नजिकैको स्वास्थ्य संस्था वा तपाईँकै समुदायमै निशुल्क रूपमा उपलब्ध छ।
1: प्रदेश जनस्वास्थ्य कार्यालय बेसी सहर लमजुङ।
2: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, पिनास, जन्डिस, पाइल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451 39 647 र 98111 90 610। नमुना आयुर्वेद औषधालय, राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
3: कार्यक्रम स्वास्थ्य सरोकार।
4: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
3: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सेङ्गी, रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
4: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: अहिले साँझको 6 बज्यो।
1: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
2: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश दिवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
3: विस्थापित सुकुम्बासी पुनर्स्थापनाको माग गर्दै संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता। सुदूरपश्चिममा एमालेका मन्त्रीहरू बर्खास्त। कर्णालीमा कांग्रेसका मन्त्रीहरूको राजीनामा। कांग्रेसले सबै प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने।
2: होटल संघका पदाधिकारी र प्रधानमन्त्री शाहबीच भेटवार्ता। ढुक्क भएर लगानी गर्न सरकारको आग्रह। सरकार र धितोपत्र बोर्डको सक्रियतापछि आज शेयर बजारमा दोहोरो अङ्कको वृद्धि।
3: अबका केही दिन मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने अनुमान। वर्षासँगै हैजाको जोखिम उच्च। स्वच्छ खानपान र सरसफाईमा ध्यान दिन विज्ञको सुझाव।
4: काँचे खानेकुराहरूलाई पनि सफा पानीले पखालेर खानाहरू बासी सडी गलेको नखाने, साबुन पानीले हात धुने गरियो भने चाहिँ हामी धेरै हदसम्म झाडा पखाला जन्ने समस्याहरूबाट बच्न सक्छौँ।
2: भारतमा 18 दिनदेखि अनसनरत पर्यावरण अभियन्ता वाङचुकको स्वास्थ्य अवस्था बिग्रदै। दिल्ली उच्च अदालतद्वारा केन्द्र सरकारसँग जवाफ माग।
3: र नेपालले सन् 2028 T20 विश्वकपका लागि सिधै ग्लोबल क्वालिफायर खेल्ने। 19 वर्ष मुनिको महिला नेपाली महिला क्रिकेट टोली एसिया कपमा छनौट। विश्वकपको दोस्रो सेमी फाइनलमा आज राति इङ्ल्याण्ड र अर्जेन्टिना खेल्दै। राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
3: प्रवेश परीक्षा साउन 7 गते। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
5: फोन नम्बर 082-562-601 98-578-35-990 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
6: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
7: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 056-494-333 493-555।
2: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रतिनिधि सभामा भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको जबरजस्ती विस्थापन तथा पुनर्स्थापनाको विषयमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ। प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङदेमेले दर्ता गराउनु भएको यो प्रस्तावलाई एमाले, नेकपा र श्रम संस्कृति पार्टीका सचेतकहरूले समर्थन गरेका छन्। प्रस्तावमा गएको वैशाखमा काठमाडौँ सहित देशभरका नदी किनारका बस्तीमा पर्याप्त तयारी बिना डोजा चलाएको भन्दै सरकारको आलोचना गरिएको छ। सरकारी तथ्याङ्क अनुसार 2,616 घर धुरीका भएका 11,000 जना विस्थापित भएका थिए। होल्डिङ सेन्टरहरूमा स्वच्छ पानी, शौचालय र स्वास्थ्य सेवाको अभाव रहेको कृतिपुरको सेन्टर बाढ़ीले डुब्दा कागज पत्र र बाल बालिकाका शैक्षिक सामग्री नष्ट भएको प्रस्तावमा उल्लेख छ। विस्थापनका कारण मनोसामाजिक आघात र आत्महत्या घटना भएको समेत प्रस्तावमा भनिएको छ। सर्वोच्च अदालत र संयुक्त राष्ट्रसंघको आग्रह व्यवस्था गरेको भन्दै सांसदहरूले 7 दिनभित्र तथ्याङ्क सार्वजनिक गर्न, सुरक्षित आवास मिलाउन र 3 महिनाभित्र स्थायी पुनर्स्थापना योजना ल्याउन माग गरेका छन्।
3: सरकारले आउँदो कार्तिक मसान्तभित्र संघीय संसदमा 64 विधेयक दर्ता गर्ने प्रतिबद्धता जनाएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले संसदमा आउँदो एक वर्षभित्र पेश गर्ने 166 विधेयकको सूची सभामुख डोल प्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललाई बुझाउनु भएको हो। सूची अनुसार कार्तिकसम्म 64, फागुनसम्म थप 45 र आउँदो वर्षको असारसम्ममा थप 57 विधेयक संसदमा पेश गरिनेछ। विधायन ऐन 2081 कानून मन्त्रालयले आउँदो वर्षमा सदनमा पेश गरिने विधेयकहरूको सूची असार मसान्तभित्र संघीय संसदमा पठाइसक्नुपर्ने व्यवस्था छ। यसरी सूची बुझाउँदा सरकारले प्राथमिकता क्रम समेत निर्धारण गर्नुपर्छ। विधेयकको सूची बुझाउँदै मन्त्री गौतमले सेवा प्रवाह सहजीकरणका लागि नीतिगत सुधार सरकारको प्राथमिकतामा रहेको बताउनु भएको छ।
2: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले एमालेका मन्त्रीहरूलाई बर्खास्त गर्नुभएको छ। सत्ता सहकार्य गरिरहेका दलबीच बजेटको विषयलाई लिएर विवाद भएपछि कांग्रेसका मुख्यमन्त्री शाहले एमालेका 3 जना मन्त्री र 1 जना राज्य मन्त्रीलाई बर्खास्त गर्नुभएको हो। मन्त्रीहरू बर्खास्त गरेपछि बसेको एमाले प्रदेश संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। यता कर्णाली प्रदेशमा भने सरकारमा सहभागी रहेका नेपाली कांग्रेसका सबै मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन्। बिहान मन्त्री परिषद बैठक अघि मुख्यमन्त्री यमलाल कर्णेललाई भेटेर कांग्रेसबाट प्रतिनिधित्व गर्ने 4 जना मन्त्रीहरूले राजीनामा बुझाएका हुन्। राजीनामा स्वीकृत भइसकेको छ। यसअघि भएको आलोपालो नेतृत्वका सहमति एमाले नमानेको कांग्रेसका मन्त्रीहरूको भनाइ छ। यी दुई घटनासँगै कांग्रेसले सबै प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने भएको छ। कांग्रेसले एमालेसँगको सहकार्य तोड्नुका मुख्य 2 कारण गएको वर्षको जेएनजी आन्दोलनलाई हेर्ने दृष्टिकोणमा कुरा नमिल्नु र प्रदेश सरकारहरूमा एमालेको व्यवहार उचित नहुनुलाई मानेको छ। कांग्रेसले अब सबै प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने र त्यसपछि नेकपासँग सहकार्यको प्रयास गर्ने तयारी गरेको बताएको छ। नेकपासँग सहमति नजुकेमा प्रदेशमा विपक्षमा बस्ने कांग्रेसको भनाइ छ। यो विषयमा हिजो कांग्रेस सभापति गगन थापा र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच छलफल शुरू भइसकेको नेताहरूले बताएका छन्। कांग्रेसले यो विषयमा औपचारिक निर्णय भने गरिसकेको छैन। एमालेको उच्च तहमा कुराकानी भइरहेको पनि नेताहरूले बताएका छन्। कांग्रेस एमाले गठबन्धन टुटेमा प्राय सबै प्रदेशमा सरकारमा असर पर्ने देखिन्छ।
3: प्रधानमन्त्री बालेन्द्र शाह र होटल संघ नेपाल हानका पदाधिकारीहरूबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री शाहले देशको पर्यटन प्रवर्धनका निमित्त द्रुत गतिमा काम भइरहेको भन्दै चिन्ता नगर्न र लगानी बढ़ाउन आग्रह गर्नुभएको छ। प्रधानमन्त्री शाहले व्यवसायीहरूलाई कानूनको पालना गर्दै व्यवसायकी जिम्मेवारी पूरा गर्न, साना तथा मझौला होटलहरूलाई पर्यटन विभागमा दर्ता गरी करको दायरामा ल्याउन र सार्वजनिक नीति साझेदारी पीपीपी मोडलमा गर्न सकिने सहकार्यबारे अध्ययन गर्न हानका पदाधिकारीहरूलाई आग्रह गर्नुभएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल समेत सहभागी हुनुभएको छलफलमा हानका पदाधिकारीहरूले देशको होटल उद्योग वार्षिक 40 लाख पर्यटकलाई सेवा दिन सक्षम रहेको जानकारी गराएका छन्। अहिले वार्षिक 12 लाख मात्र पर्यटक भित्रिरहेका जानकारी दिँदै व्यवसायहरूले पर्यटन आगमन बढ़ेमा अन्तर्राष्ट्रिय रोजगारीमा वृद्धि गर्ने र नेपाली युवालाई वैदेशिक रोजगारीमा जानबाट रोक्न होटल उद्योग एक बलियो माध्यम बन्ने जानकारी गराएका छन्।
2: नेपाल धित्तपत्र बोर्डले सर्ट सेलिङ प्रणाली कार्यान्वयनको तयारी गरेको छ। अर्थ समिति बैठकमा बोर्ड अध्यक्ष डाक्टर गोपाल प्रसाद भट्टले बजार बढ़दा मात्र नभई घट्दा पनि लगानीकर्ताले प्रतिफल लिन सक्ने व्यवस्था ल्याउन सर्ट सेलिङ प्रणाली लागू गर्न लागेको जानकारी गराउनु भएको हो। यो प्रणाली लागू भएपछि बजार घट्ने अनुमान गर्ने लगानीकर्ताहरूले सेयर सापट्टि लिएर बिक्री गर्न सक्नेछन्। मूल्य घटेपछि त्यही सेयर किनेर फिर्ता गर्दा मूल्य अन्तरबाट प्रतिफल लिन सकिनेछ। बजार बढ़ने अपेक्षा गर्ने लगानीकर्ताले भने अहिले झैं सेयर किनेर मूल्य बढ़ेपछि बिक्री गरी नाफा लिन सक्नेछन्। नेपाल धित्तोपत्र बोर्डले सार्वजनिक गरेको मार्गचित्र अनुसार नेपालमा डिम्याट खाताको संख्या 77,66,000 5,565 पुगेको छ। अहिले नेपालको कुल जनसंख्याको 26% भन्दा बढ़ी मानिससँग लगानीकर्ताको डिमाट खाता रहेको बताइएको छ।
3: यसैबीच धितोपत्र बोर्ड र सरकारको सक्रियतासँगै आज शेयर बजार दोहोरो अंकले बढ़ेको छ। शेयर बजार परिसूचक नेप्सी आज 14 अंकले बढ़ेर 2,590.29 बिन्दुमा पुगेको छ। आज म्यूचुअल फण्ड र लगानी बाहेक सबै समूहको उपसूचक बढ़ेकामा विकास बैंक र निर्जीवन बीमा समूह 1% भन्दा धेरैले उकालो लागेको छ। आज नेप्से बढ़े पनि कारोबार रकम भने घटेको छ। हिज 8,41 करोड़को कारोबार भएकोमा आज 362 कम्पनीको 84,73,000 कित्ता शेयर 4,17 करोड़ रूपियाँमा किनबेच भएको छ।
2: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा बर्खायाममा हैजाको जोखिम र सावधानीका उपाय बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: Major appliances ka AC, cooler, freeze, cooker, induction, air fryer lagat anya gharelu saman haru ghar lyaera ta hernus. Tapai pani bhanu hune cha. Malai ta Major ko bani lagisakeko cha. Major appliances, Major ko bani lagcha.
10: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले विस्थापित सुकुम्बासी पुनर्स्थापनाको माग गर्दै संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता, सुदूरपश्चिम एमालेका मन्त्रीहरू बर्खास्त कर्णालीमा कांग्रेसका मन्त्रीहरूको राजीनामा, कांग्रेसले सबै प्रदेशमा एमाले संघको सहकार्य तोड्ने, होटल संघका पदाधिकारी र प्रधानमन्त्री शाहबीच भेटवार्ता, सरकार र धितोपत्र बोर्डको सक्रियतापछि आज शेयर बजारमा दोहोरो अंकको वृद्धि लगायतका खबर प्रस्तुत गर्यौं।
3: नेपाल दर्पणमा अब बाँकी खबर। मौसमविदले आउँदा केही दिन मध्य र पश्चिम नेपालमा वर्षाको क्रम क्रमशः बढ़दै जाने पूर्वानुमान गरेका छन्। हिजो र अस्थिको तुलनामा आज वर्षामा केही कमी आए पनि भोलिदेखि मध्य र पश्चिम नेपालमा वर्षाको क्रममा बढ़ने पूर्वानुमान रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद सञ्जीव अधिकारीले बताउनु भएको छ। उहाँका अनुसार अहिले देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यूनचापीय रेखा पश्चिम क्षेत्रमा सरदर स्थान भन्दा केही उत्तरतर्फको तराई नजिक तथा पूर्वी क्षेत्रमा सरदर स्थानकै आसपास रहेकाले मध्य र पश्चिम क्षेत्रमा वर्षाको गतिविधि बढ़ने संकेत देखिएको हो। लगातार पानी परिरहेकोले मध्यममा वर्षाले पनि भारी पहिरो जस्ता प्रकोप बढ़ाउन सक्ने भन्दै विभागले सचेत रहन भनेको छ।
2: मनसून सक्रिय भएसँगै देशका विभिन्न भागमा हैजाका शंकास्पद बिरामी देखा पर्न थालेका छन्। यो वर्षको मनसून शुरू भए यता मोरङ र बझाङमा हैजाका बिरामी देखा परिसकेका छन् भने काठमाडौँका विभिन्न अस्पतालमा हैजाका शंकास्पद बिरामी पुगेका इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। धेरै यसो ठाउँमा झाडा पखला लागेको हो भनेर तत्काल रोकथाम नगर्दा हैजाले समुदायमा प्रकोपको रूप लिने गरेको छ। विशेष गरेर कस्तो अवस्थामा हैजाको जोखिम बढ़ी हुन्छ भनेर साथी सम्झना महर्जनले इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको रोग निगरानी तथा अनुसन्धान शाखाका प्रमुख हिमराज पाण्डेलाई सोध्नु भएको छ।
4: विशेष गरेर खाने पानी चाहिँ प्रदूषित भएको अवस्थामा र खाने पानीलाई शुद्धिकरण नगरिकन खायौँ भने एउटा जोखिम रहने भयो। र अर्को कुरा चाहिँ जुन काँचै खाने खानेकुराहरू हुन्छन्, हामीले काँचै खाने खानेकुराहरू पनि राम्रोसँग नपखालिकन खाने अथवा फोहोर पानीले पखालेर खाने गर्दाखेरि पनि यसको जोखिम चाहिँ रहन्छ।
11: खाने पानी र ढलको सँगसँगै पाइपलाइनहरू छ हाम्रोमा त होइन, यसले गरेर चाहिँ सम्भावना जोखिम कतिको छ?
4: जोखिम रहन्छ किनभने यो हैजाको कीटाणु बिरामीको दिशाबाट बाहिरिन्छ र त्यो दिशा चाहिँ यदि कुनै कारणवश खाने पानीको मुहानसँग गएर मिसियो भने चाहिँ ती किटाणुहरू पानीको मार्फत अर्को स्वस्थ व्यक्तिको शरीरमा प्रवेश गर्दछन्। प्रवेश गरिसकेपछि त्यो स्वस्थ व्यक्तिलाई पनि हाडा पखाला जाने समस्या हुन्छ। त्यस कारणले वर्षायामको समयमा विशेष गरेर जुन खाने पानीका खुल्ला स्रोतहरू हुन्छन् जस्तो कुवा पँधेरो यस्ता मुहानहरूमा अथवा ती मुहानहरूबाट पाइप मार्फत पनि घर घरमा पानी पुर्याउँदाखेरि चाहिँ प्रदूषित पानी घर घरमा पुग्ने र व्यक्तिहरूले त्यसको प्रयोग गर्दाखेरि चाहिँ यसको जोखिम रहन्छ।
11: हैजा र झाडा पखाला अलिक छुट्याउन कहिले कहिले गाह्रो पनि हुन सक्छ, कसरी छुट्याउँ?
4: झाडा पखाला भनेको चाहिँ अब दिशा 24 घण्टामा 3 पटक भन्दा बढी समय पातलो दिशा भयो भने हामीले त्यसलाई झाडा पखाला भन्छ र हैजालाई हामीले बढी किन चाहिँ बढी चासो दिन्छौँ भन्दाखेरि हैजाले चाहिँ एकदमै छिटो कडा खालको झाडा पखाला एकदम छिटो छिटो झाडा पखाला भइरहने अनि पानी धेरै शरीरबाट पानी धेरै खेर जाने जसले गर्दाखेरि शरीरमा जलवियोजन भए मान्छेको मृत्यु पनि हुन सक्ने। अरू झाडा पखालामा यति छिटो झाडा पखाला भएर चाहिँ जलवियोजन हुने सम्भावना अलिक कम भने हैजामा अलिक बढी हुने हुनाले र मान्छेको ज्यान पनि जान सक्ने हुनाले हैजा हामीलाई अलिक बढी कन्सर्न भएको हो। नत्र धेरै छन् झाडा पखाला गराउने कारणहरू, हैजा आउँ कहिले फुड पोइजनिङ पनि हुन्छ, विभिन्न कारणहरू छन्। त्यसमध्ये चाहिँ एउटा हैजा भयो।
11: अब हैजा नै हो भनेर पहिचान गर्ने लक्षणहरू चाहिँ कस्ता खालका देखिन्छन्?
4: महत्वपूर्ण कुरा गर्नुभयो, हैजा हो भन्ने लक्षण कसरी थाहा पाउने भन्दाखेरि मुख्यतया यसमा धेरै छिटो छिटो दिशा लाग्ने र दिशा पनि एकदमै धेरै पानी जस्तो दिशा लाग्ने अनि कहिले काहीँ भमिट पनि हुने, पेट नदुखी पखाला लाग्ने समस्या बढी हुन्छ। अरू झाडा पखाला लाग्दाखेरि कहिले पेट दुख्ने भयो भने चाहिँ अब हैजा होइन कि भन्नुपर्छ होइन, तर तत्कालले स्वास्थ्य संस्थामा पुग्नुपर्छ।
11: अब चाहिँ अलिकति बस्ने उपायमा केन्द्रित रहेर जानकारी दिनुपर्दा चाहिँ के उपायहरू हुन सक्छ त?
4: यसमा मुख्यतया यसको रोकथाम नै सबभन्दा राम्रो उपचार हो। वर्षायातको समयमा खाने पानीलाई शुद्धिकरण गरेर उमालेर हुन सक्छ, फिल्टर गरेर हुन सक्छ, अथवा चाहिँ क्लोरिन झोल मिसाएर हुन सक्छ। त्यो खाने पानीलाई शुद्धिकरण गरेर मात्रै खान सकियो भने हात खुट्टाको सरसफाई विषा धोइसकेपछि फोहोर कुरा छोइसकेपछि सफा साबुन पानीले हात धुने अनि खाने काँचै खानेकुराहरूलाई पनि राम्रो सफा पानीले कीटाणु रहित पानीले चाहिँ पखालेर मात्रै त्यसको खाने खानाहरू बासी सडेकाले घोल्न खाने गरियो भने चाहिँ हामी धेरै हदसम्म झाडा पखाला जन्य समस्याहरूबाट बच्न सक्छौँ। मनसुनको समयमा सबभन्दा राम्रो उपाय भनेको खाने पानीलाई चाहिँ शुद्धिकरण गरेर मात्रै खाने, बाहिरको सडेगलेको नखाने, सफा ठाउँको खानेकुराहरू मात्रै खाने, यो कुराहरू बानी अप्नाउन सक्यो भने हामी धेरै हदसम्म झाडा पखालाबाट बच्न सक्छौँ।
2: उहाँहुन्थ्यो एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको रोग निगरानी तथा अनुसन्धान शाखाका प्रमुख हेमराज पाण्डे। नेपाल दर्पणमा खबरको सिलसिला, सर्वोच्च अदालतले सार्वजनिक पदाधिकारी अवकाश प्राप्त सबै व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न सम्पत्ति छानबिन आयोगलाई काम कार्य रोक्नको लागि अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश निरपध्वज निरौलाको इजलासले आयोगको काम कार्य रोक्नु भन्दै अन्तरिम आदेश जारी गरेको हो। सर्वोच्चले गएको शुक्रबार पनि सम्पत्ति छानबिन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको थियो, तर आदेशमा अस्पष्ट हुँदा आयोगले पूर्व न्यायाधीश र पूर्व सैनिक बाहेकको हकमा सम्पत्ति जाँचबुझ यथावत रहने भन्दै सूचना निकालेको थियो। त्यो सूचना विरूद्ध अधिवक्ता मणिराम उपाध्यायले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो। कसैको पनि सम्पत्ति विवरण नमाग्न, छानबिन नगर्न र कार्यवाही सिफारिश नगर्न दिएको अन्तरिम आदेशलाई आफू खुशी व्याख्या गरेर आयोगले निकालेको सूचना खारेज गर्न माग गर्दै लिगल इनोभेसन एण्ड रिसर्च सेन्टरका संस्थापक अधिवक्ता उपाध्यायले दिनुभएको रिटको सम्बन्धमा आज सर्वोच्चले अर्को आदेश दिएको हो।
3: नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। विशेष अदालतका न्यायाधीशहरू सुदर्शन देव भट्ट, हेमन्त रावल र दिल्ली रत्न श्रेष्ठको इजलासले गैर कानूनी सम्पत्ति आर्जन र घुस दुवै मुद्दामा पौडेललाई दोषी ठहर गरेको हो। फैसला अनुसार पौडेलले 2.5 वर्ष कैद भुक्तानी गर्नुपर्नेछ भने बिगो र जरिवाना गरी 12.75 करोड़ रूपियाँ बुझाउनुका साथै पीड़ित राहत कोषमा 51 लाख रूपियाँ जम्मा गर्नुपर्नेछ। पौडेलले अकुत सम्पत्ति आर्जनतर्फ 12.75 करोड़ र घुसतर्फ 3.85 करोड़ रूपियाँ भ्रष्टाचार पुष्टि भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका अनुसार पौडेलले सिंगापुरमा रहेको बैंक खाता मार्फत आर्थिक कारोबार गरेका थिए। पौडेलको घरबाट बरामद उपकरणको फरेन्सिक प्रतिवेदनबाट सिंगापुरमा 13.53 करोड़ रूपियाँ बराबरको विदेशी रकम जम्मा भएको खुलेपछि अभियोग पत्र दायर भएको थियो।
2: इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर दिल्लीराज खड्का 6 लाख रूपियाँ घुससहित पक्राउ परेका छन्। पुलको डिजाइन स्वीकृत गराइदिने प्रक्रिया त तथा ठेकाको भुक्तानी प्रक्रियामा सहज गरिदिने भन्दै सेवाग्राहीसँग घुस माएका खड्कालाई घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरेको अख्तियार रूपले अनुसन्धान आयोगले जनाएको छ। झापाको दमक नगरपालिका वडा नम्बर 9 मा रहेको एउटा खाजा घरबाट पक्राउ परेका खड्का इलामको झुलाचुली गाउँपालिकामा अधिकृत 6 पदमा कार्यरत थिए।
3: संसदीय समितिले एलपी ग्यासमा हुने कालोबजारी, कृत्रिम अभाव लगायत समस्या नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ। सिंह दरबारमा आज बसेको प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता सहित समितिले ग्यास सहज आपूर्ति हुने व्यवस्था मिलाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो। बैठकले पुराना सिलिण्डरका कारण उपभोक्तामा पर्न सक्ने जोखिम कम गर्न, बजारमा नियमित अनुगमन र गुणस्तर जाँच सुनिश्चित समेत गर्न निर्देशन दिएको सभापति अन्सारीले बताउनु भएको छ। बैठकमा मन्त्रालयले आजदेखि पूर्ण क्षमता अर्थात 14.2 किलोको ग्यास सिलिण्डर कार्यान्वयनमा ल्याएको जानकारी दिएको छ। मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले आपूर्ति सहज बनाउन र ढुवानी लागत घटाउन यस्तो निर्णय गरेको जानकारी दिनुभएको छ। यसअघि रूस युक्रेन युद्ध र आपूर्तिमा देखिएको अवरोधका कारण आधा अर्थात 7.1 किलोको सिलिण्डर वितरण गर्ने निर्णय अनुसार कार्यान्वयन गरिएको थियो। पूर्ण सिलिण्डर बजारमा ल्याउने निर्णय भएपछि बजार पूर्ण रूपमा सहज हुन अझै 1.5 महिना लाग्ने उहाँले जानकारी दिनुभयो।
2: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
12: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
13: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
12: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
13: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
14: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

no dindeki timaina sama sampurna chana back is bonus bomb भरपूर मनोरंजन सहित मात्र रु 979 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।

0: बाटो काट्न लाग्नु भएको ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध। उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। बर्ड फ्लूको कारण कुखुरा मरेपछि सरकारले पीड़ित किसानलाई 50,71,00,000 रूपियाँ राहत उपलब्ध गराएको छ। पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर मुकुल उपाध्यायका अनुसार यस वर्ष हालसम्म झापा मोरङ सुनसरी चितवन काठमाडौँ भक्तपुर ललितपुर र काभ्रेका 105 किसानलाई राहत उपलब्ध गराइएको हो। बर्ड फ्लू नियन्त्रणका लागि पशु विभागको माताहतमा नष्ट गरिएका कुखुराको क्षतिपूर्ति स्वरूप 75% राहत प्रदान गर्ने गरेको छ। विभागको तथ्याङ्क अनुसार संक्रमण नियन्त्रणका लागि पछिल्लो 3 महिना देशभर झण्डै 7,54,500 पंक्षी 10,91,303 अण्डा तथा 2,43,635 किलो दाना नष्ट गरिएको छ। डाक्टर उपाध्यायका अनुसार 3 महिना यता बर्ड फ्लू फैलिएको 11 जिल्ला मध्ये काठमाडौँ उपत्यका 3 जिल्ला र काभ्रेमा बर्ड फ्लू अझै देखिँदैछ।
1: सिंहदरबारमा अस्थायी र करार तथा दैनिक जेलादारी कर्मचारीहरूले प्रदर्शन गरेका छन्। हिजो अर्थ मन्त्रालयमा धरना दिएका उनीहरूले आज सिंहदरबारमा प्रदर्शन गरेका हुन्। सरकारले प्रशासनिक खर्च घटाउने भन्दै अस्थायी र करार कर्मचारीको सट्टा ठेक्का प्रक्रियाबाट जनशक्ति ल्याउने नीति ल्याएपछि तीनै तहका झण्डै 50,000 भन्दा बढ़ी कर्मचारी घर फर्काउनु पर्ने अवस्था आएको छ। साउन 1 गतेदेखि नै कर्मचारी हटाउने विषयमा प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा छलफल भएपछि आन्दोलन गर्नु परेको उनीहरूको भनाइ छ।
2: खोटाङमा आफ्नै दाजुभाइ बीच झगडा हुँदा एकजनाको ज्यान गएको छ। प्रहरीका अनुसार साकेला गाउँपालिका वडा नम्बर 4 माक्तिमका 48 वर्षीय इमान सिंह राई र उनका आफ्नै भाइ 35 वर्षीय ओइमान सिंह राई बीच झगडा भएको हो। अस्ति सोमबार राति 8 बजेतिर भएको झगडामा ओइमान सिंहको टाउको र पेटमा धारिलो हतियारले गम्भीर चोट लागेको र उपचारको क्रममा जिल्ला अस्पताल दिक्तेलमा हिजो ज्यान गएको नेपाल प्रहरीको विज्ञप्तिमा उल्लेख छ। घटनापछि प्रहरीले झगडामा संलग्न 48 वर्षीय इमान सिंह र स्थानीय वासी 30 वर्षीय टीका बहादुर राईलाई पक्राउ गरेको छ। घटनाका बेला 3 जनाले नै अत्यधिक जाड रक्सी खाएको पाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
1: नेपाल दर्पणमा अब विदेशको खबर। भारतको दिल्ली उच्च अदालतले शिक्षाविद तथा पर्यावरण अभियन्ता सोनम वाङचुकको अनशनका सम्बन्धमा केन्द्र सरकारसँग जवाफ मागेको छ। वाङचुकले दायर गर्नुभएको पीआईएल अर्थात सार्वजनिक हक वा सरोकार मुद्दाको सम्बन्धमा अदालतले आज केन्द्र र दिल्ली सरकारसँग जवाफ मागेको हो। पीआईएलमा वाङचुकले जीवन बचाउन तत्काल सरकारी हस्तक्षेपको माग गर्नुभएको बीबीसीले जनाएको छ। वाङचुक शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै दिल्लीको जन्तर मन्त्रमा आमरण अनशन बसिरहनु भएको छ। कानूनी समाचार र विश्लेषण समेट्ने वेबसाइट वार एण्ड बेन्चका अनुसार सामाजिक अभियन्ता तथा अधिवक्ता राकेश कुमार सैनीले पीआईएल दायर गर्नुभएको हो। विषयको गम्भीरता र तत्काल मुद्दाको सुनवाईको आवश्यकतालाई मध्यनजर गर्दै अदालतले भोलि यो निवेदनमाथि सुनवाई गर्ने जनाएको छ। विभिन्न परीक्षामा भएको अनियमितता प्रकरणमा शिक्षा मन्त्री धर्मेन्द्र प्रधानलाई राजीनामा दिन दवाब दिँदै सोनम वाङचुक 18 दिनदेखि अनसनमा हुनुहुन्छ। उहाँको स्वास्थ्य अवस्था बिग्रदै गएको छ र अनसन शुरू भएपछि तौल 8.4 किलोग्रामभन्दा धेरैले घटिसकेको छ। यस्तै उहाँको रक्तचाप पनि घट्दै गएको छ। जन्तर मन्तरमा कक्रोच जनता पार्टी सीजेपीद्वारा आयोजित विरोध प्रदर्शनमा सहभागी हुनुभएका अभियन्ता वाङचुक त्यसैता निरन्तर अनसनमा हुनुहुन्छ।
2: नेपाल दर्पणमा अब खेल खबर। नेपालले सन् 2028 टी20 विश्वकपका लागि सिधै ग्लोबल क्वालिफायरमा प्रतिस्पर्धा गर्ने भएको छ। स्कटल्याण्डको एडिनबर्गमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको बोर्ड बैठकले टी20 विश्वकप र एक दिवसीय विश्वकपमा नयाँ ढाँचा अनुमोदन गरेको हो। आईसीसीका अनुसार सन् 2026 टी20 विश्वकप खेलेका तर स्वत विश्वकपमा स्थान बनाउन नसकेका टोलीहरूले सिधै ग्लोबल क्वालिफायरमा खेल्न पाउनेछन्। स्कटल्याण्डले भने 2026 प्रदर्शनका आधारमा सिधै युरोप क्षेत्रीय छनौटको फाइनलमा स्थान बनाउनेछ। ग्लोबल क्वालिफायरका बाँकी 8 ठाउँमा अफ्रिका एसिया र युरोपबाट 2-2 टोली तथा अमेरिका र पूर्वी एसिया प्रशान्त क्षेत्रबाट 1-1 टोली छनौट हुनेछन्। ग्लोबल क्वालिफायरमा प्रत्येक क्षेत्रको शीर्ष टोली र अन्य 3 उत्कृष्ट टोली गरी 8 टोली सन् 2028 विश्वकपमा छनौट हुनेछन्। आईसीसीको नयाँ ढाँचा अनुसार अब टी20 विश्वकपको समूह चरणमा 20 टोलीलाई 5 वटामा विभाजन गरिनेछ। हरेक समूहमा 4-4 टोली हुनेछन्। यस्तै पहिलो पहिलो सुपर एटको सट्टा अब सुपर टेन हुनेछ। यसमा हरेक समूहका शीर्ष दुई टोलीलाई दुईवटा समूहमा बाँडिनेछ। सुपर टेनबाट दुवै समूहका शीर्ष टोली सिधै सेमी फाइनलमा पुग्नेछन्। यस्तै दोस्रो र तेस्रो स्थानमा रहने टोलीहरूले सेमी फाइनलमा पुग्न एक अर्कासँग एलिमिनेटर खेल्नुपर्नेछ।
1: नेपाली महिला क्रिकेट टोली 19 वर्ष मुनिको एसीसी एसिया कपमा छनौट भएको छ। मलेसियामा आज भएको एसीसी 19 वर्ष मुनिको महिला प्रिमियर कपको क्वार्टर फाइनलमा जापानले 9 विकेटले हराएर सेमी फाइनलमा प्रवेश गरेसँगै नेपाल एसिया कपमा छनौट भएको हो। जापानले दिएको 89 रनको लक्ष्य नेपालले 11 ओभर दुई बलमा एक विकेट गुमाएर भेटायो। यसअघि टस जितेर ब्याटिङ गरेको जापानले 20 ओभरमा सबै विकेट गुमाएर 86 रन बनाएको थियो। अब नेपालले सेमी फाइनलमा संयुक्त अरब इमिरेट्स यूएईसँग खेल्नेछ। यस्तै अर्को सेमी फाइनलमा इण्डोनेसिया र थाइल्याण्ड बीच खेल हुनेछ। यी चारवटै टोली एसिया कपमा छनौट भएका छन्।
2: र फिफा विश्वकप फुटबलको दोस्रो सेमी फाइनलमा आज राति पाउने 1 बजे पुराना प्रतिद्वन्दी इङ्ल्याण्ड र अर्जेन्टिना खेल्दैछन्। अमेरिकाको एटलान्टा रंगशालामा हुने यो खेललाई विश्वकपकै सबैभन्दा चर्चित प्रतिद्वन्दिता मानिन्छ। यी दुई टोली बीच मैदानभित्रको इतिहास र मैदान बाहिरको राष्ट्रिय तनाव दुवै गाँसिएका छन्। सन् 1982 भएको फकल्यान्ड्स युद्धले दुई देशबीच गहिरो घाउ जोडेको थियो, जुन आजसम्म पनि नबिर्सिएको सार्वभौमिकता विवाद हो। यस्तै सन् 1986 विश्वकपको क्वार्टर फाइनलमा अर्जेन्टिनाका म्याराडोनाले हातले गरेको गोल र इङ्ल्याण्डका बेकह्यामको रातो कार्ड जस्ता घटनाले यो प्रतिस्पर्धालाई झनै भावनात्मक बनाएका छन्। जसरी क्रिकेटमा भारत र पाकिस्तान खेल्दा संसारलाई चासो हुन्छ, फुटबलमा यी दुई टोली बीचको खेललाई समर्थकहरूले उस्तै नजरले हेर्छन्। यसैले आजको खेलका लागि सुरक्षा व्यवस्थापन कड़ा गरिएको छ र यो केवल फुटबल होइन दुई देशको इतिहास र राष्ट्रिय अस्मिताको लड़ाई पनि मानिन्छ। यसपटक क्वार्टर फाइनलमा अर्जेन्टिनाले स्विजरल्याण्डलाई र इङ्ल्याण्डले नर्वेलाई हराउँदै अन्तिम चारमा पुगेका हुन्। इङ्ल्याण्ड 60 वर्षपछि दोस्रो पटक विश्वकपको फाइनलमा पुग्ने र सावधिक विजेता अर्जेन्टिना लगातार दोस्रो विश्वकप उपाधि जित्ने अभियानमा रहेको छ। यो खेलको विजेताले फाइनलमा स्पेनसँग खेल्नेछ। फाइनल खेल आइतबार मध्यराती पाउने 1 बजे हुनेछ।
1: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
2: विस्थापित सुकुम्बासी पुनर्स्थापनाको माग गर्दै संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता। सुदूरपश्चिममा एमालेका मन्त्रीहरू बर्खास्त। कर्णालीमा कांग्रेसका मन्त्रीहरूको राजीनामा। कांग्रेसले सबै प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने।
1: होटल संघका पदाधिकारी र प्रधानमन्त्री शाहबीच भेटवार्ता। ढुक्क भएर लगानी गर्न सरकारको आग्रह। सरकार र हितोपत्र बोर्डको सक्रियतापछि आज शेयर बजारमा दोहोरो अङ्कको वृद्धि।
2: अबका केही दिन मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने अनुमान। वर्षासँगै हैजाको जोखिम उच्च। स्वच्छ खानपान र सरसफाईमा ध्यान दिन विज्ञको सुझाव।
1: भारतमा 18 दिनदेखि अनुसनरत पर्यावरण अभियन्ता वाङचुकको स्वास्थ्य अवस्था बिग्रदै दिल्ली उच्च अदालतद्वारा केन्द्र सरकारसँग जवाफ माग।
2: र नेपालले सन् 2028 T20 विश्वकपका लागि सिधै ग्लोबल क्वालिफायर खेल्ने। 19 वर्ष मुनिको नेपाली महिला क्रिकेट टोली एसिया कपमा छनौट। विश्वकपको दोस्रो सेमी फाइनलमा आज राति इङ्ल्याण्ड र अर्जेन्टिना खेल्दै।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। यात्रा गर्दा सड़कको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: नेपाललाई चाहिएको छ युद्ध टाटा युद्ध पिकअप न सुख न रोकिन्छ
1: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
2: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा
3: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
2: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
3: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
1: सुविसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
4: 0942-88-8 98-0-12-35-88
5: सीधा कुरा प्रश्न विचार
6: उज्यालो रेडियो नेटवर्क
7: तपाईँ अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज अब सुन्न सक्नुहुन्छ चित्रलहर

0: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम। बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।

0: सीधा खुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बेलुकीको 7 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
4: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्क सुनिरहनु भएको छ। अब प्रस्तुत छ रेडियो नेपालको बेलुका 7 बजेको समाचार।
5: यो रेडियो नेपाल हो। अब ट्युटोरियलबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। आगामी आर्थिक वर्षलाई कानून निर्माण र सुधार वर्षका रूपमा घोषणा। 166 विधेयकको सूची संघीय संसदमा पठाइसकेको कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमद्वारा जानकारी। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा होटल व्यवसायीसँग छलफल। निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राखेको प्रधानमन्त्रीको भनाई। कर्णाली प्रदेशमा नेपाली कांग्रेसबाट सहभागी 4 मन्त्रीद्वारा राजीनामा। सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमालेको समर्थन फिर्ता। आज रातीदेखि पर्सिसम्म देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना। अमेरिकाले आक्रमण जारी राखे। होर्मुज सहितका व्यापारिक मार्गहरू बन्द गर्ने इरानको चेतावनी। र फिफा विश्वकपको उपाधिका लागि स्पेनसँग प्रतिस्पर्धा गर्न आज राति अर्जेन्टिना र इंग्ल्याण्ड सेमी फाइनलमा भिड्दै।
6: भ्रामक एसएमएस तथा फिक्सिङ लिंक सम्बन्धी महत्वपूर्ण सूचना।
7: हालै नेपाल टेलिकमको एसएमएस सेवाको दुरूपयोग गरे कनेक्ट आईपीएस लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक प्रचलन एसएमएस पठाउने गतिविधि भइरहेको पाइएको छ। यस्ता सन्देशहरूमा खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको उल्लेख गर्दै ग्राहकहरूलाई शंकास्पद वेबसाइट वा लिंकमा प्रवेश गर्न प्रेरित गरेको पाइएको छ।
6: अत नेपाल टेलिकम सम्पूर्ण ग्राहक महानुभावहरूलाई यस्ता एसएमएस फोन कल तथा शंकास्पद लिंक प्रति सचेत रहन अनुरोध गर्दछ। कुनै पनि लिंक प्रयोग गर्नु अघि सम्बन्धित संस्थाको आधिकारिकको वेबसाइट वा मोबाइल एप मार्फत जानकारी प्रमाणित गर्न तथा आफ्ना गोप्य विवरणहरू सुरक्षित राख्न अनुरोध गरिन्छ।
7: ग्राहकहरूका लागि महत्वपूर्ण सुझावहरू।
6: अपरिचित वा शंकास्पद लिंकमा क्लिक नगर्नुहोस्।
7: ओटीपी, पासवर्ड, पिन, सीभीभी लगायतका गोप्य विवरण कसैसँग पनि साझा नगर्नुहोस्।
6: बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्नुहोस्।
7: शंकास्पद एसएमएस, फोन कल वा लिंक प्राप्त भएमा सम्बन्धित संस्थाहरूलाई तत्काल जानकारी गराउनुहोस्।
6: ग्राहकहरूको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता भएकोले यस्ता भ्रामक गतिविधिबाट सुरक्षित रहन सम्पूर्ण ग्राहक महानुभावहरूमा हार्दिक अनुरोध गरिन्छ।
7: नेपाल टेलिकम, राष्ट्रको संचार।
5: समाचार अब विस्तारमा। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले 166 विधेयकलाई प्राथमिकताका आधारमा सरकारले संसदमा दर्ता गर्ने कानूनहरूको मस्यौदाको सूची र कार्यतालिका संघीय संसदमा पठाइसकेको जानकारी गराउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा समय माग गरी कानून मन्त्री गौतमले आगामी आर्थिक वर्ष 2083-84 लागि संघीय संसदमा पेश गरिने 97 नयाँ र 69 संशोधन गर्ने विधेयकको संख्या कायम गरिएको जानकारी गराउनुभयो। उहाँले प्रचलित कानूनको सुधार तथा थप नयाँ कानून निर्माणलाई प्रभावकारी रूपमा अगाडि बढ़ाउन प्रचलित ऐनको खारेजी, संशोधन, संहिताकरण र एकीकरण गर्ने तथा नयाँ बनाउनु पर्ने विधेयकको पहिचान गर्न मन्त्रालयले आगामी आर्थिक वर्षलाई कानून निर्माण तथा सुधार वर्षका रूपमा घोषणा गरेको बताउनुभयो। मन्त्री गौतमले प्रचलित कानूनहरूको सुधार तथा पुनरावलोकनका लागि उच्चस्तरीय कानून सुधार समिति गठन गर्ने तयारी भइरहेको जानकारी बैठकमा गराउनुभयो।
8: प्रचलित कानूनको सुधार तथा नयाँ कानून निर्माणलाई थप प्रभावकारी रूपमा अगाडि बढ़ाउन प्रचलित ऐनको खारेजी, संशोधन, संहिताकरण र एकीकरण गर्ने तथा नयाँ कानून बनाउनु पर्ने विधेयकको पहिचान गर्न कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले आर्थिक वर्ष 2083-84 कानून सुधार तथा निर्माण वर्षका रूपमा घोषणा गर्दछ। कार्यतालिकामा उल्लेख भएको भन्दा थप विधेयकहरू समेत पेश हुन सक्ने भएकाले कार्यतालिकामा समावेश गरेका विधेयक बाहेक अन्य कुनै विषयमा तत्काल विधेयकको मस्यौदा तर्जमा गर्नुपर्ने अवस्था आएमा विधेयकको मस्यौदा तर्जुमा गरी संघीय संसदमा पेश गरिने तथा आवश्यकताका आधारमा विधेयकको प्राथमिकता समेत हेरफेर हुन सक्ने ब्यौरा समेत अनुरोध गर्न चाहन्छु। कानून निर्माणको लागि सुझावहरू संकलन गरी सहभागितामूलक कानून निर्माण प्रक्रियालाई मूर्त रूप दिन कानून मन्त्रालयले नो योर ल मेक यु ओन ल भन्ने सुझाव पोर्टल सञ्चालन गरी आम नागरिक तथा सरकारवालाहरूबाट सुझावहरू संकलन गरिरहेको छ। प्राप्त सुझावहरूलाई अध्ययन विश्लेषण तथा सरकारवालासँग छलफल गरी कानून संशोधन तथा नयाँ कानून निर्माण प्रक्रियामा समावेश गर्ने कार्य भइरहेको ब्यौरा समेत सदन समक्ष राख्न चाहन्छु।
5: कानून मन्त्री गौतमले संघीय संसदमा विधेयक निर्माण छलफल र पारित गर्ने प्रक्रियालाई व्यवस्थित तथा अनुमान योग्य बनाई विधायकी काम कार्यवाही नियमित सुचारू र समयमा नै सम्पन्न गर्न सभामुख संसदीय समितिका सभापति र संघीय संसद सचिवालयलाई समेत आवश्यक समन्वय गर्न आग्रह गर्नुभयो। यस्तै प्रतिनिधि सभाको आजको बैठकले अन्तर्राष्ट्रिय श्रम संगठन सम्बन्धी दुईवटा महासन्धिसँग सम्बद्ध प्रोटोकल अनुमोदन गरेको छ। बैठकमा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले प्रस्तुत गर्नुभएको अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी सन् 2014 प्रोटोकल नम्बर 29 र श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 नम्बर 81 अनुमोदन गरेको हो। यसअघि महासन्धिका प्रोटोकलमाथिको छलफलमा उठेका विषयमा जवाब दिँदै श्रम मन्त्री यादवले बाध्यकारी श्रमको रोकथाम, पीड़ितको संरक्षण, न्यायमा पहुँच तथा दोषीलाई प्रभावकारी कार्यवाहीका लागि महासन्धिले सदस्य राष्ट्रको दायित्वलाई थप स्पष्ट बनाएको बताउनुभयो। छलफलमा सांसदहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रमसँग सम्बन्धित कानूनहरूलाई समयानुकूल र प्रभावकारी बनाएर श्रमिकको सुरक्षा र श्रमको उचित मूल्यको व्यवस्था गर्नुपर्ने बताउनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय मानवाधिकार आयोग सहित तीनवटा आयोगका वार्षिक प्रतिवेदन पेश भएको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले राष्ट्रिय मानवाधिकार आयोगको 18 वार्षिक प्रतिवेदन, राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन र समावेशी आयोगको 7 वार्षिक प्रतिवेदन पेश गर्नुभयो। बैठकमा सभामुख डोल प्रसाद अरियालले राष्ट्रपति रामचन्द्र पौडेलले विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र आर्थिक विधेयक 2083 प्रमाणीकरण गर्नुभएको सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यौहरा पढेर सुनाउनुभयो। यसअघि बैठकमा सांसदहरूले देशमा पछिल्लो समय देखिएका समस्या, आत्मदाहका घटना, सुकुम्बासी व्यवस्थापन, किसानका समस्या समाधान लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। बैठकमा सांसदहरूले अस्थायी करार र ज्यालादारी कर्मचारी रोजगारीको सुरक्षा माग गर्दै सिंहदरबारमा आन्दोलनरत रहेको भन्दै करिब 50,000 भन्दा बढ़ी कर्मचारीलाई बेरोजगार बनाउने काम नगर्न र समस्या समाधान गर्न माग गर्नुभयो। यसैबीच प्रतिपक्षी दलका सांसदहरूले आज पनि प्रतिनिधि सभामा प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिनुभएको सीमा सम्बन्धी अभिव्यक्ति सच्याउन माग गर्दै विरोध गर्नुभयो। राष्ट्रिय सभाका सांसदहरूले राज्य शक्तिको आड़मा केही संचार गृह र नेपाली कांग्रेसका सभापति गगन थापाको घरको गेटमा गाड़ी रोक्नेमाथि छानबिन गरी कड़ा कार्यवाही गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकको विशेष समयमा नेपाली कांग्रेसका सांसद कमला पन्तले वर्षा लागेसँगै बाढ़ी, पहिरो र डुबानको उच्च जोखिम बढ़दै गएका बेला विपद व्यवस्थापन गर्ने संस्थामा नयाँ नेतृत्व दिन नसक्नु सरकारको कमजोरी भएको बताउनुभयो। बैठकको विशेष समयमा नेपाली कम्युनिष्ट पार्टीका सांसद झक्कु प्रसाद सुवेदीले संचार माध्यम अगाडि शंकास्पद रूपमा सवारी साधन तेर्स्याएर सरकारले प्रेस स्वतन्त्रतामाथि आक्रमण गर्न खोजेको आरोप लगाउनुभयो। नेकपा एमालेकी सांसद रोशनी मेसेले राष्ट्रपालले निर्वासनताका वैदेशिक रोजगारीमा गएकाहरूलाई स्वदेश फर्काउने आश्वासन दिएको स्मरण गराउँदै गणेश नेपाली आत्मदाह प्रकरणले युवाहरूमा चरम निराशा छाएको बताउनुभयो। यस्तै बैठकमा सांसदहरूले श्रमिक, मजदूर, किसान र बेरोजगार युवाहरूमा दिन प्रतिदिन निराशा बढ़ेको भन्दै सांसदहरूले अत्याधिक मूल्य वृद्धि तत्काल समायोजन गर्न सरकारले तत्परता देखाउनु पर्नेमा जोड़ दिनुभयो। राष्ट्रिय सभाको आजको बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढ़ेर सुनाउनुभयो। त्यसै गरी प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्षको वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्नुभयो। राष्ट्रिय सभाको अर्को बैठक साउन 15 गते शुक्रबार दिउँसो सभा 1 बजे बस्नेछ। प्रधानमन्त्री बालेन्द्र शाहले देशको पर्यटन प्रवर्धनका निमित्त द्रुत गतिमा काम भइरहेकाले होटल व्यवसायीहरूलाई चिन्ता नगर्न आग्रह गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज होटल संघ नेपाल हानका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएकाले राज्यलाई आफ्नो बलियो साझेदार मानेर काम गर्न अनुरोध गर्नुभयो। प्रधानमन्त्री शाहले व्यवसायीहरूलाई कानूनको पालना गर्दै आफ्नो व्यावसायिक जिम्मेवारी पूरा गर्न, साना तथा मझौला होटलहरूलाई पर्यटन विभागमा दर्ता गरी करको दायरामा ल्याउन र सार्वजनिक निजी साझेदारी पीपीपी ढाँचामा गर्न सकिने सहकार्यबारे अध्ययन गर्न आग्रह गर्नुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल समेत सहभागी हुनुभएको छलफलमा हानका पदाधिकारीहरूले मुलुकको होटल उद्योग वार्षिक 40 लाख पर्यटकलाई सेवा दिन सक्षम रहेको जानकारी गराउँदै सरकार समक्ष केही नीतिगत मागहरू प्रस्तुत गर्नुभएको थियो। नेकपा एमाले कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारबाट समर्थन फिर्ता लिएको छ। धनगढ़ीमा आज बसेको एमाले प्रदेश संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको संसदीय दलका नेता राजेन्द्र सिंह रावलले जानकारी दिनुभयो। यसअघि मुख्यमन्त्री कमलबहादुर शाहले आजै एमालेबाट सरकारमा प्रतिनिधित्व गर्ने भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र बहादुर पाल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वीर बहादुर थापा, आन्तरिक मामिला तथा कानून मन्त्री हीरा सार्की र भौतिक पूर्वाधार विकास राज्य मन्त्री निर्मला साउदलाई पदमुक्त गर्नुभएको थियो। नेपाली कांग्रेसबाट कर्णाली प्रदेश सरकारमा सहभागी 4 मन्त्रीले आज राजीनामा दिनुभएको छ। 2 वर्ष आलोपालो सरकार चलाउने गरी सत्तारूढ़ दल नेपाली कांग्रेस र नेकपा एमाले बीच भएको सहमति अनुसार उहाँहरूले आज संयुक्त राजीनामा दिनुभएको हो। सम्भावित विपदजन्य घटनाको न्यूनीकरणका लागि बागलुङका सरकारवाला एकजुट भएका छन्। मनसून सक्रिय भएसँगै जिल्लाका नदी किनार पहाड़ी बस्ती तथा पहिरोको जोखिम भएका क्षेत्रमा क्षति हुन नदिन सरकारवालाहरू विपद व्यवस्थापनको तयारीमा जुटेका हुन्। बागलुङबाट संवाददाता कोपिला कणेलको रिपोर्ट।
9: विपदजन्य क्रियाकलापलाई रोक्नका लागि बागलुङका जनप्रतिनिधि, प्रहरी, प्रशासन, रेड क्रस लगायतका संघ संस्थाले व्यवस्थापनलाई चुस्त बनाएका छन्। विपदको जोखिम भएका क्षेत्रका नागरिकलाई सचेत गराउने तथा आवश्यक विपदजन्य सामग्रीलाई तयारी अवस्थामा राखेको बताउनुहुन्छ बागलुङको चैमुनी नगरपालिकाका नगर प्रमुख हरिहर शर्मा।
10: जुन क्षेत्रमा अलि बढी विपद हुन्छ त्यो क्षेत्रका बस्तीहरूलाई सचेत बनाउने काम पनि गरिरहेका छौँ। हामीले विपद प्रतिकारका निम्ति आवश्यक पर्ने मिन्टहरू पनि तयारी अवस्थामा राखिरहेका छौँ। नगरपालिकाले सबै वडामा जनप्रतिनिधिको तर्फबाट त्यहाँका स्थानीय युवाहरूको तर्फबाट विपदका फोकल पसलहरू पनि बनाएर त्यसको सञ्जाल पनि निर्माण गरेका छौँ। कोही त्यस्तो विपद जान लागेको भए पनि समयमै सूचना प्राप्त गरेर त्यसलाई संयोजन गर्न सकियोस्, पूर्व तयारी गर्न सकियोस्, नागरिकलाई सुरक्षित राख्न सकियोस् भनेर
9: विपद आउनु अगाडि नै आफूहरू तयारी अवस्थामा रहेको र रेड क्रसका सबै उपशाखालाई आवश्यक सामग्री सहित तयार गरेको नेपाल रेड क्रस सोसाइटी बागलुङ शाखाका उपसभापति राजेन्द्र आचार्य बताउनुहुन्छ।
11: ठूलो वर्षा भयो भने बाढ़ी आउन सक्छ, खोलानालाहरू बढ़ेर पहिरो जान सक्छ, बस्तीहरूलाई बगाउन सक्छ। त्यस कारणले बेलामै सचेत रहनलाई हामीले विभिन्न उपशाखाहरू मार्फत सचेतना अभियान सञ्चालन गरिरहेका छौं।
9: विपदबाट नागरिकलाई बचाउन तथा सम्भावित जोखिमको न्यूनीकरणका लागि सम्पूर्ण तयारी अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख फणीन्द्र खड्काको भनाइ छ।
12: समुदाय आर्थिक सामाजिक मानवीय पक्ष सबैलाई चिजो विपद भनेको नै पूर्व तयारी गर्यो भने सामाजिक जोखिमलाई कम गर्न सकिन्छ र भइहालेको खण्डमा पनि त्यसको चाहिँ उद्धार गर्ने, राहतलाई समयमै व्यवस्थापन गर्ने, उद्धार पछिको अवस्थाको व्यवस्थापनका पाटाहरू चाहिँ सजिलो हुन्छ। त्यो पूर्व तयारी अभ्यासहरू नै हामीले सञ्चालन गर्ने संयुक्त रूपमा।
9: वर्षासँगै यहाँका केही सड़क अवरुद्ध हुनका साथै घरको पर्खाल भत्किएर एक बालकको ज्यान समेत गएको छ। 10 पालिका रहेको बागलुङका 85 वटा ओडा मध्ये करिब 35 वटा ओडा विपदको उच्च जोखिममा रहेको जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ। कोपिला कण्डल, रेडियो नेपाल, बागलुङ।
5: जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज रातिदेखि पर्सिसम्म देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार हाल मनसूनको न्यूनतापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही माथि नेपालको तराई भूभाग नजिक र पूर्वमा सरदर स्थान आसपास रहेकोले कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी तथा तराई भूभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हो। सांसदहरूले पूँजी बजारमा साइबर सुरक्षाको सुदृढीकरण वित्तीय साक्षरताको विस्तार र विदेशी लगानी आकर्षित गर्ने वातावरण निर्माण गर्नुपर्ने बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको आज बसेको बैठकमा सांसदहरूले आईपीओ निष्कासन सम्बन्धी विषयमा पारदर्शिता सुनिश्चित गर्न प्रभावकारी संयन्त्र विकास गरी अनियमितताप्रति शून्य सहनशीलताको नीति अपनाउनु पर्नेमा जोड़ दिनुभयो। नेपाल धितोपत्र बोर्डको आर्थिक वर्ष 2082-83 भएका मुख्य काम कार्यवाही लगायतका विषयमा भएको छलफलमा सांसदहरूले धितोपत्र बजारलाई वास्तविक अर्थतन्त्रसँग प्रभावकारी रूपमा जोड्नुपर्ने र बजारलाई सुदृढ बनाउँदै तरलताको उचित व्यवस्थापन गर्नुपर्ने बताउनुभयो। सूचना तथा संचार मन्त्रालयले मुलुकको सुरक्षा शान्ति तथा व्यवस्था र मित्र राष्ट्रसँगको सुसम्बन्धमा असर पर्ने विषयवस्तु समावेश भएका चलचित्रलाई प्रदर्शन अनुमति नदिन चलचित्र विकास बोर्डलाई निर्देशन दिएको छ। मन्त्रालयले यही असार 26 गते चलचित्र विकास बोर्डलाई पत्राचार गर्दै चलचित्र निर्माण प्रदर्शन तथा वितरण ऐन 2026 को दफा 8 अनुसार यस्ता विषयवस्तु भएका चलचित्रलाई चलचित्र जाँच समितिबाट प्रदर्शन अनुमति दिन नमिल्ने व्यवस्था रहेको स्मरण गराएको हो। बैतडीको दशरथ चन्द नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ। नगर क्षेत्रभित्रका किसानहरूले उत्पादन गरेको कृषि उपजलाई सहज रूपमा बजारसम्म पुर्याउने उद्देश्यले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याइएको हो। बैतडीबाट संवाददाता गोविन्द पन्तको रिपोर्ट।
13: बैतडीको दशरथचन्द नगरपालिकाले किसानहरूको माग अनुसार उनीहरूले भनेकै ठाउँमा एम्बुलेन्स जाने र सहुलियत भाडा दरमा कृषि उपजलाई बजारसम्म पुर्याउने उद्देश्यले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ। बजारको दर भन्दा 50% कम भाडा दर तोकेर कृषि एम्बुलेन्स सञ्चालनमा ल्याइएको बताउनुहुन्छ कृषि शाखा अधिकृत दीपक कार्की।
14: आवश्यकता अनुसार जनताको 11
13: नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएसँगै किसानहरूलाई आफूले उत्पादन गरेका कृषि उपज बजारसम्म पुर्याउन सहज भएको बताउनुहुन्छ। स्थानीय दिनेश बहादुर सिनाल।
15: समयमा लाभान्वित हुने भयो यसले गराएकोहरूलाई चाहिँ सुविधा सम्पन्न अन्य सेवा सुविधा दिइरहेका जुन एउटा व्यवसायहरू थियो उहाँहरूको भन्दा चाहिँ भाडा दर पनि मिल्ने हो अनि जनताले पाउने सुविधाहरू चाहिँ घट्दैन भने पाउने।
13: सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको 12.5 लाख र नगरपालिकाको 12.5 लाख गरेर 25 लाखको लगानीमा कृषि एम्बुलेन्स खरिद गरिएको बताइएको छ। सूचना अधिकारी विनोद बहादुर चन्द।
15: तुरन्तको तुरन्तै ठाउँमा जानु सकिने भएको कारणले पनि यो एम्बुलेन्स आवश्यकता हो। खास गरी अब हामीले हालसाले प्रयोगमा यसलाई ल्याएका छौँ। अहिले पनि धेरै कृषकहरूलाई थाहा पनि छैन र अब यसलाई कैवटामा चाहिँ कसरी स्तर गर्ने भन्ने कुरा छ। अहिले चाहिँ अब केही वडामा लागू भएको
13: कृषि उत्पादनको सहज बजारीकरण ढुवानी खर्चमा कमी र किसानहरूको आमदानीमा वृद्धि गर्ने उद्देश्यले कृषि एम्बुलेन्स खरिद गरिएको नगरपालिकाले जनाएको छ। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
5: सरकारले काठमाडौँ उपत्यकामा वर्षौंदेखि सड़कका खम्बामा अव्यवस्थित तथा प्रयोगविहीन इन्टरनेट टेलिफोन र टेलिभिजनका तार व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम किमिल सिन्हा र ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठको उपस्थितिमा आज ऊर्जा मन्त्रालयमा बसेको उच्चस्तरीय अन्तर निकाय बैठकले नेपाल दूरसंचार प्राधिकरण, नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, एनसेल तथा इन्टरनेट सेवा प्रदायकहरूको छाता संस्था आइस्पानलाई एकीकृत कार्ययोजना बनाएर साउन दोस्रो साताभित्र पहिलो चरणमा उपत्यकाका 6 स्थानका प्रयोगविहीन तार हटाउन निर्देशन दिएको हो। साहित्यकार नगेन्द्र राज शर्माको 89 वर्षको उमेरमा निधन भएको छ। उहाँको काठमाडौँको गौरीनगर स्थित आफ्नै निवासमा आज बिहान निधन भएको हो। अभिव्यक्ति द्वैमासिक साप्ताहिक पत्रिकाका संस्थापक सम्पादक एवं प्रकाशक शर्माका महापुरूष र दिवास्वप्न उपन्यास तथा पीपलको बोटमुनि र एकान्तका आफन्तहरू कृति प्रकाशित छन्। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले इरानमाथि आक्रमण जारी राखे होर्मुज सहितका व्यापारिक मार्गहरू बन्द गर्ने इरानले चेतावनी दिएको छ। विगत केही दिनदेखि एक अर्कामा जारी आक्रमणका बीच आज बिहान इरानका विभिन्न क्षेत्रमा अमेरिकाले हवाई र ड्रोन आक्रमण गरेको अमेरिकाको केन्द्रीय सैन्य कमाण्डले पुष्टि गरेसँगै इरानको पछिल्लो चेतावनी आएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को हप्तासम्म वार्तामा नफर्के इरानका पुल र ऊर्जा केन्द्रहरू ध्वस्त पार्ने धम्की दिनुभएको छ। आक्रमणका क्रममा ऊर्जा केन्द्रको बचाव गर्दै आएको भए तापनि अन्तत ऊर्जा केन्द्रहरूमा नै आक्रमण गर्न परेको राष्ट्रपति ट्रम्पले एक टेलिभिजन अन्तर्वार्तामा उल्लेख गर्नुभएको छ। यसैबीच इरानी सेनाले अमेरिकालाई लक्षित गरी जोर्डन, कुवेत र बहराइनमा आक्रमण गरेको इरानको इस्लामिक रेभोल्युसनरी गार्डले जनाएको छ। युक्रेनमा आज भएको रूसी आक्रमणमा 6 जनाको मृत्यु हुनको साथै कम्तीमा 20 जना घाइते भएका अधिकारीहरूले जनाएका छन्। अधिकारीहरूका अनुसार आक्रमणकारीहरूले कालो सागरको बन्दरगाह सहर ओडेसा र रूसको सीमा नजिकैको उत्तर पूर्वी सहर सुमीका औद्योगिक तथा चिकित्सा सुविधाहरूलाई लक्षित गरेका थिए। अब आर्थिक समाचार।
3: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
16: धान रोप्ने मुख्य महिना असार सकिने लाग्दा देशभर करिब 50% मात्रै रोपाई सकिएको छ। यस वर्ष करिब 13,70,000 हेक्टर क्षेत्रफलमा धान रोपाई हुने अनुमान रहेकोमा हालसम्म 6,82,000 हेक्टर भन्दा बढी क्षेत्रफलमा रोपाई सकिएको कृषि विभागले जनाएको छ। यस वर्ष ढिलो गरी मनसून शुरू भएका कारण रोपाई पनि ढिलो भएको हो। गत वर्ष यही अवधिमा करिब 60% रोपाई भएको विभागका उपमहानिर्देशक राजेन्द्र कोइरालाले बताउनुभयो। हाल देशका धेरै ठाउँमा वर्षा भइरहेकाले आगामी साता रोपाई अझ बढ्ने उपमहानिर्देशक कोइरालाले बताउनुभयो। कृषि सूचना केन्द्रले देशभर मनसूनको अवस्था र सम्भावित जोखिमबाट सावधानी अप्नाउन खाद्यबाली उत्पादक तथा पशुपालक किसानलाई आग्रह गरेको छ। केन्द्रले यस साता देशभर मनसूनी वायुको प्रभाव रहने भएकाले आफ्ना उत्पादनलाई सुरक्षित भण्डारण गर्न सुझाव दिएको हो। केन्द्रले अन्न बाली र तरकारीमा क्षति हुन नदिन खेतबारी, बगैंचा तथा पशुपन्छीका गोठखोर वरिपरि पानीको उचित निकासको प्रबन्ध गर्न आग्रह गरेको छ। यस्तै वर्षातको समयमा पशु चौपायामा कुनै रोगको लक्षण देखा परे यथाशीघ्र पशु सेवा कार्यालयमा सम्पर्क गर्ने लगायतका सुझाव सहित 1,00,000 भन्दा बढी किसानलाई मोबाइल एसएमएस मार्फत सन्देश पठाएको कृषि सूचना केन्द्रका अधिकृत सञ्जीव पण्डितले बताउनुभयो। नेपाल धितोपत्र बोर्डले हाल नेपालमा हितग्राही डिम्याट खाताको संख्या 77,66,000 भन्दा बढी पुगेको जनाएको छ। बोर्डले सार्वजनिक गरेको नेपाल पुँजी बजार विकास मार्गचित्र 2083 आर्थिक वर्ष 2077-78 17,00,000 हाराहारी रहेको डिम्याट खाता बढेर कुल जनसंख्याको 26% भन्दा बढीमा पुगेको उल्लेख छ। यस्तै आर्थिक वर्ष 2077-78 7,00,000 हाराहारी रहेको मेरो सेयर खाता बढेर चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा 67,37,000 भन्दा बढी पुगेको छ। विगत 5 वर्षको अवधिमा धितोपत्रको दोस्रो बजारमा शेयर कारोबार गर्ने टीएमएस खाता खोल्नेको संख्या पनि करिब 35,000 बढेर 34,66,000 पुगेको बोर्डको प्रतिवेदनमा उल्लेख छ। कालीकोट र बाजुराको सीमा क्षेत्रमा पर्ने बढी मालिकाको त्रिवेणी पाटन आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ। विगतमा जनै पूर्णिमाको अघिल्लो दिन पूजाका लागि मात्रै तीर्थयात्री तथा पर्यटक बढी मालिका पुग्ने गरे पनि अहिले अन्य समयमा पनि जान थालेका छन्। वर्षायाममा पाटन हराभरा देखिने भएकाले विभिन्न भागबाट आन्तरिक पर्यटक त्रिवेणी पाटन पुग्ने गरेको राजकोट नगरपालिकाका प्रमुख धर्मराज शाहीले बताउनुभयो। समुद्री सतहबाट झण्डै 4,200 मिटरको उचाइमा रहेको त्रिवेणी पाटन घुम्नलाई वैशाखदेखि असोजसम्मको समय उत्तम मानिन्छ।
5: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेलकुद समाचार।
17: नेपाल एसीसी महिला यु19 प्रिमियर कपको सेमिफाइनलमा पुगेसँगै एसिया कपमा छनौट पनि भएको छ। मलेसियामा जारी प्रिमियर कपमा आज जापानलाई 9 विकेटको फराकिलो अन्तरमा हराउँदै नेपाल अन्तिम 4 पुगेको हो। जितको लागि 87 रनको सामान्य चुनौती नेपालले 11 ओभर 2 बलमा 1 विकेट गुमाउँदै लक्ष्य पूरा गरे। त्यसअघि टस जितेर जापानले पहिले ब्याटिङ गर्ने निर्णय गर्यो। विश्वभरमा जापानले सबै विकेट गुमाएर 86 रन मात्र बनाउन सक्यो। नेपाल समूह चरणको 3 खेल जित्दै समूह विजेता बनेर क्वार्टर फाइनलमा पुगेको हो। अब नेपालले युएससँग सेमी फाइनल खेल्नेछ। इन्डोनेसिया र थाइल्याण्ड बीच अर्को सेमी फाइनलमा हुनेछ। यी चारै राष्ट्र यु19 एसिया कपमा छनौट भएका छन्। फिफा विश्वकपको दोस्रो सेमी फाइनल 2 प्रतिद्वन्दी इङ्ल्याण्ड र अर्जेन्टिना एलान्टा स्टेडियममा आम्ने सामने हुनेछ। खेल नेपाली समय अनुसार 12:45 बजे शुरू हुनेछ। यो खेलको विजेताले फाइनलमा स्पेनसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। इङ्ल्यान्ड 60 वर्षपछि दोस्रो पटक विश्वकपको फाइनलमा पुग्ने लक्ष्यमा छ भने साबिक विजेता अर्जेन्टिना लगातार दोस्रो विश्वकप उपाधि जित्ने अभियानमा रहेको छ। मेस्सी प्रतियोगितामा लगातार प्रभावशाली प्रदर्शन गरिरहेका छन्। अर्जेन्टिनाका 7 अन्य खेलाड़ीले पनि गोल गरिसकेका छन् भने टोलीको रक्षापन्थी क्रिस्टियन रोमेरो र लिसान्द्रो मार्टिनको नेतृत्वमा मजबूत देखिएको छ। गोलकिपर एमिलियानो मार्टिस पनि उत्कृष्ट लयमा छन्। इङ्ल्याण्डका कप्तान ह्यारी केन र बेलिकमले समान 6 गोल गरेका छन्। विश्वकप इतिहासमा एउटै टोलीका दुई खेलाड़ीले एउटै सेसनमा कम्तीमा 6 गोल गरेको यो पहिलो पटक हो। मार्क्स राशफोर्डले पनि 1 गोल गरेका छन् भने एन्थो गार्डेन र बुकाओ साकाले समान 3 असिस्ट दिएका छन्। अर्जेन्टिना विश्वकप इतिहासमा 6 पटक सेमी फाइनल खेल्दैछ। यसअघि खेलका 5 सेमी फाइनल जितेर फाइनल पुगेको अर्जेन्टिनाले यो कीर्तिमान कायम राख्ने लक्ष्यमा राखेको छ। विश्वकपमा यी दुई टोली बीच 5 पटक भेट भएको छ। इङ्ल्याण्डले 3 र अर्जेन्टिनाले 2 खेल जितेको छ। यी दुई फुटबल महाशक्ति मध्ये विजेता टोलीले जुलाई 19 न्यूयोर्क न्यू जर्सी स्टेडियममा हुने फाइनलमा स्पेनसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।
5: खेलकुद समाचारका साथमा हुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका थोरै स्थानमा मेघ गर्जन चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 31.4 डिग्री सेल्सियस, न्यूनतम 21.4 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 29 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस, वर्षा 30.1 मिलीमिटर। पोखराको अधिकतम 31.6 डिग्री सेल्सियस, न्यूनतम 24.2 डिग्री सेल्सियस, वर्षा 2.7 मिलीमिटर। वीरेन्द्रनगरको अधिकतम 33.5 डिग्री सेल्सियस, न्यूनतम 25 डिग्री सेल्सियस, वर्षा 2.1 मिलीमिटर। र दिपायलको अधिकतम 35.8 डिग्री सेल्सियस, न्यूनतम 25.8 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। आगामी आर्थिक वर्षलाई कानून निर्माण र सुधार वर्षका रूपमा घोषणा। 166 विधेयकको सूची संघीय संसदमा पठाइसकेको कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमद्वारा जानकारी। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा होटल व्यवसायीसँग छलफल। निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राखेको प्रधानमन्त्रीको भनाई। कर्णाली प्रदेशमा नेपाली कांग्रेसबाट सहभागी 4 मन्त्रीद्वारा राजीनामा। सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमालेको समर्थन फिर्ता। आज रातिदेखि पश्चिम देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना। अमेरिकाले आक्रमण जारी राखे। होर्मुज सहितका व्यापारिक मार्गहरू बन्द गर्ने इरानको चेतावनी। र फिफा विश्वकपको उपाधिका लागि स्पेनसँग प्रतिस्पर्धा गर्न आज राति अर्जेन्टिना र इङ्ल्याण्ड सेमी फाइनलमा भिड्दै। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। अवश्य नमस्कार।
1: अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
2: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौ।
3: सम्पर्क नेपाल जापान सेवा सेन्टर नाग पोखरी काठमाडौँ फोन नम्बर 44 28 242 44 28 242।
4: कम ऑन, यू विल सर्टेनली बी बेनिफिटेड।
5: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
2: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
1: डेंगू रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाईबाट
0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
0: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
1: डेङ्गु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: प्रदेश जनस्वास्थ्य कार्यालय बेसी सहर लमजुङ।
3: ज्योतिष तथा वनझाँक्री सम्बन्धी सम्पूर्ण सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। यहाँ वनझाँक्रीको चेला धनबहादुर थापा गुरुबाट हेर्ने हेराउनेका साथै तपाईँको शरीरमा या जीवनमा आइपरेको सबै समस्याको समाधान उपचार गरिन्छ। हेराउनका लागि स्वयं मान्छे नभए फोटोबाट हेर्ने काम गरिन्छ। हामीले विभिन्न किसिमको समस्याहरूको समाधान गर्नेछौ, जस्तै कामने, बौलाउने, टुनामुना लागेको, भूत, वर्तमान र भविष्य बताइन्छ, छारे रोग, सुगर, प्रेसर, गानगोला, ग्यास्ट्रिक, पाइल्स, महिनावारी गडबडी, बाजोपन, टाउको दुख्ने, खाना मन नलाग्ने, बिगार परेको, हात खुट्टा सुनिने, तर्सिने, डराउने, पढ्न मन नलाग्ने, व्यापार व्यवसाय बिग्रेको, दुब्लाएकोलाई मोटो बनाउने, मोटाएकोलाई दुब्लाउने पनि बनाइन्छ, गरदशा बिग्रेको, खोकी लाग्ने, ऐठन हुने, ढाड कम्मर दुख्ने, पिनास भएको, श्रीमान श्रीमतीको मिलाप गर्ने, बान परेको फिराउने, वैदेशिक यात्राको सफल गराउने, शरीरमा देउता आएको बेला माता उतार्ने लगायतका सबै प्रकारका दुःख बिमारको उपचार गरिन्छ। सम्पर्क स्थान सुन्दर बजार नगरपालिका, वडा नम्बर 9, सिउडीबार, लमसुङ, कृषक जागरण सहकारी अगाडि, कृषि विकास बैंक नजिकै। सम्पर्क फोन नम्बर 97-69-77-68-60, 97-69-77-68-60 र 98-21-57-56-36, 98-21-57-56-36।
4: सुनिता आ गर त
5: भोके, मेरो दास सबै किराले खाएको छ।
4: गर न के, आ गर, म हेर्छु।
5: आ
4: छि, कस्तो गनाको, दाँत माझ्दैन हो?
5: ठुलो स्वरमा नकराउ न, मलाई लाज लाग्छ के।
4: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तनिक डेन्टल होममा जाऊ न, दाँत सम्बन्धी सबै समस्याको उपचार गरिन्छ। भूपु सैनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने, दाँतको भिडियो एक्सरे गर्ने, वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने, दाँत निकाल्ने, नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ। हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ।
6: नोट, यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ।
7: भूपु सैनिक डेन्टल होम प्राली, बेसीथर नगरपालिका 8, सेरा ओरालो, लमजुङ।
8: प्रोपाइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सीसा अधिकारी।
7: सम्पर्क फोन नम्बर 066-521-429, मोबाइल नम्बर 98-414-84-440।
4: बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
9: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेका छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
4: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8-13 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त, त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
7: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
10: सीबीएस तथा व्यूविजन भंडार बेसी शहर नगरपालिका 8 सेरा लमजुंग प्रोप्राइटर सृजना श्रेष्ठ
11: संपर्क नंबर 9842618202 र 9840319799
10: सीबीएस तथा व्यूविजन भंडार बेसी शहर नगरपालिका 8

0: केरा लम्सन
1: नोट सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
2: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: अब बेसी शहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन
1: जापान ट्राई होइन स्योर गरौँ।
2: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
1: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर।
2: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
0: लमजुङ एजुकेशन सेन्टर बेसी शहर नगरपालिका 8 नारायण स्थान चोक रेडियो चौतारी भएको भवन।
3: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ सम्पर्क नम्बर 066-590-2900 मोबाइल नम्बर 98-560-602900।
4: माया हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
5: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र
4: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
5: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी शहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त, त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउ जाउ लाग्ने भएको छ।
4: नयाँ सजावट भने जस्तै गहना जय बुद्ध ज्वेलरी, सबैको चाहना।
5: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनसादीका गरगहना पाइन्छ, साथै चाँदीको भाँडा बर्तन पनि पाइन्छ।
4: जय बुद्ध ज्वेलरी बेसी शहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोप्राइटर मणिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 066-520-735, 066-520-475, मोबाइल नम्बर 98-560-45-735।

0: ए बुढा, घर बनाउने सपना त बल्ल पुरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
1: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
1: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, डसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक डसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
1: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विशेषहर नगरपालिका 8 झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 98462-73829 र 98-17-15-40-38।
2: ओहो, हेर सर, टाढैको साइत हो कि कसो? बेसी सहर जाने भए सँगै जाउँ है।
3: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
2: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
4: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेन्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
5: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायणस्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 066-520-227, मोबाइल नम्बर 98462-49129 र 98461-52091।
6: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: अब पाउनुहोस् ओर्लिङको फोटोलाइट अफरमा 200 MBPS को इन्टरनेट 3 महिनाको मात्र शुल्क ₹3,300 साथमा डबल ब्यान्ड राउटर निशुल्क। यो अफर सीमित अवधिका लागि मात्र लागू हुनेछ। थप जानकारीका लागि 9802844010 र 9802838526 सम्पर्क गर्नुहोला। सम्पर्क कार्यालय ओर्लिङ कम्युनिकेसन लिमिटेड, शाखा कार्यालय बेसी सहर, गेटवे हिमालयन रिसोर्ट भन्दा 2 घर माथि। उल्लेखित रकममा 13% भ्याट एक्स्ट्रा लाग्नेछ।
1: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो। झन् यही बेला पखाला लागेर हैरान, होइन कहाँ जाने होला, के गर्ने के नगर्ने। जहिल्यै बिरामी भएर केही मेलो मेसै पाइएन।
2: बुवा चिर नगर्नुहोस्, झट्टै सुभाष मेडिको फर्मामा गइहालम। यही बेसी सरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि, त्यही जाम बरु।
1: हुन्छ बुहारी, लौ गइहालम, साह्रै गाह्रो भयो।
2: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका 8 सेरा।
3: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोपाइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 9845664093।
4: एचआईभी सम्बन्धी जानकारी। एचआईभी परीक्षण अघि र पछि आवश्यक परामर्श गरिन्छ, साथै परीक्षणको रिपोर्ट गोप्य हुन्छ। एचआईभीबाट कसरी बच्न सकिन्छ? आफ्नो विश्वासिलो यौन साथीसँग मात्र यौन सम्बन्ध राख्ने, यदि अरूसँग यौन सम्बन्ध राख्न परे सधैँ सही तरिकाले कन्डमको प्रयोग गर्ने, रगत लिनु परेमा परीक्षण गरिएको रगत मात्र लिने, सुई सिरिन्जको साझा प्रयोग नगर्ने, छाला छेड्ने औजार निर्मलीकरण पश्चात मात्र पुनः प्रयोग गर्ने, संक्रमित गर्भवती महिलाले बच्चा जन्माउन चाहेमा डाक्टरको सल्लाह लिने, एचआईभी परीक्षण गर्दा संक्रमण देखियो भने आत्तिनु पर्दैन, एआरटी केन्द्रमा निशुल्क उपलब्ध औषधिहरू नियमित रूपमा सेवन गर्ने, आफ्नो यौन साथी, इन्जेक्टिङ पार्टनर र बच्चाको पनि एचआईभी परीक्षण गराउने, एआरटी सुरु गरेको पहिलो 6 महिनापछि अनिवार्य रूपमा भाइरल लोडको परीक्षण गराउने, अवसरवादी संक्रमण देखिएमा तुरन्त स्वास्थ्य कर्मीसँग सम्पर्क गर्ने, नियमित व्यायाम गर्ने र सन्तुलित तथा पौष्टिक खाना खाने। एचआईभी कसरी सर्छ? असुरक्षित यौन सम्पर्क गरेमा, संक्रमित रगत तथा रगत जन्य पदार्थ प्रयोग गरेमा, सुई सिरिन्जको साझा प्रयोग गरेमा, एचआईभी संक्रमित गर्भवती महिलाबाट जन्मने बच्चामा। एचआईभी कसरी सर्दैन? लामखुट्टे, उपिया, उडुस, किरा फट्याङ्ग्रा तथा जनावरहरूले टोक्दा, जुठो खाँदा, लुगा साटासाट गरेर लगाउँदा, हात मिलाउँदा, एउटै काइयोले कपाल कोर्दा, एउटै धारा, पोखरी, चर्पी प्रयोग गर्दा, चुम्बन गर्दा, श्वास प्रश्वासबाट खोक्दा र हात छिउ गर्दा, एचआईभी संक्रमणको शंका लागेमा एचआईभी को परीक्षण गर्ने जुन नजिकैको स्वास्थ्य संस्था वा तपाईँकै समुदायमै निशुल्क रूपमा उपलब्ध छ।
3: प्रदेश जनस्वास्थ्य कार्यालय बेसी सहर लमजुङ।
5: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, किनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841939647 र 9811906010। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
6: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: कार्यक्रम स्वास्थ्य सरोकार
1: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार
0: एफजीसीएस नमूना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सान्डी रेडियो चौतारी र रेडियो भोटे ओडारबाट एकैसाथ प्रसारण
1: प्रत्येक शुक्रबार बिहान 7:30 बजे
2: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो यस रोगका लक्षणहरू निम्न हुन सक्छन्
3: अचानक उच्च ज्वरो आउनु टाउको दुख्नु आँखाको पछाडिपट्टिको भागमा दुख्नु हाड जोर्नी तथा मांसपेशी दुख्नु वाकवाकी लाग्नु बान्ता हुनु शरीरमा बिमिरा आउनु
2: डेंगु रोगको रोकथामका उपायहरू
3: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ
2: घर वरिपरि सफा राख्नुपर्छ डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ कुलर फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ
3: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ
2: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ
3: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ
4: प्रदेश जनस्वास्थ्य कार्यालय बेसी सहर लमजुङ
5: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई आज
6: चाडबाड पनि नजिकै आइसक्यो गरगहना किनिदिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनिदिएको होइन
5: नरिसाउ न बुढी गरगहना जस्तो कुरो जा पाए त्यही किनेर पनि त भएन नि
6: चिन्तै नगर्नुहोस् न बुढा विशेष सहरको नारायणस्थान चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गरगहना पाइन्छ नि त्यही जाउँ न
7: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
8: हजुर हामी कहाँ सिरफुल शिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार
6: सम्पर्क फोन नम्बर 98165852020 98066662 र 06651381381 दिपा सुन्चादी पसल विश्व नगरपालिका 8 नारायण स्थान लमजुङ
9: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

0: किन हाँसे हो नि बुढा तुलाई फर्किने गरी तालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले देखाउनलाई होला नि तुलाई फर्किने गरी हाँसे कहाँ हुन त हाम्रो बाले नि तालबाराहीमै राख्नु भयो के अरे दाँत अहिलेसम्म भोलियै छन् लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले
1: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू दाँत सफा गर्ने टल्काउने र सामान्य शल्यक्रिया बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने नदुखाइकन दाँत निकाल्ने दाँतको एक्सरे गर्ने नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने फिक्स दाँत राख्ने साथै दाँत झिक्ने राख्ने र बनाउने मुख गनाउने दाँतको हर्ष घिसाबाट रगत आउने सुन्निने पिप आउने रोगको विशेष उपचार गरिन्छ
2: तालबाराही डेन्टल केयर सेन्टर प्राली बेसी सहर नगरपालिका साथ भीमसेन स्थान लमजुङ प्रोपाइटर ज्ञानु केसी सम्पर्क मोबाइल नम्बर 9841632004 र 9891920981
1: अब बेसी सहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन
2: जापान ट्राई होइन सियोर गरौ
3: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ
2: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर
3: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ
1: लमजुङ एजुकेसन सेन्टर बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक रेडियो चौतारी भएको भवन
4: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ सम्पर्क नम्बर 066-590-2900 मोबाइल नम्बर 98-560-602900
0: ओहो हेर सर टाढैको साइत हो कि कसो बेसी सहर जाने भए सँगै जाउँ है
5: कस्तो ठ्याक्कै पार्नुभयो हेर्नुहोस् न सर विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त
0: कायदाको कुरा गर्नुभयो सर म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ हाम्रो पनि आइडी कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र छाप्नु पर्ने गाउँकै पसलको बिल पनि बनाउनु छ
1: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ लमजुङमा नै पहिलो पटक स्थापित विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र मेडल प्रिन्ट किताब पत्र पत्रिका क्यालेन्डर आईडी कार्ड भिजिटिङ कार्ड पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ
2: न्यू जनप्रेमी छापाखाना बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक लमजुङ सम्पर्क फोन नम्बर 066-520-227 मोबाइल नम्बर 98462-49129 र 98462-51091
0: ओ भरे खन प्रलो शैली हतारलाई हो या छु मेवाने बछेजी तारे मुई पिबा मेमेमी मार्बलरी प्रिमा बीर देशी सर मोबाइल गंगा आर्ट ग्यालरी याव मई बाचु
6: मै याम बीर तयार तड़ी बा तारे नासर बजार लंबी मु मेडल कप ट्रफी प्रमाण पत्र बैनर को बनेल पर्दी बीर याव मैलो खारे तारे प्रे यान से दी
0: स गंगा आर्ट ग्यालरी तो बने आचु
6: तर मी मार्बलर फ्रीवा साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड जम्मै बनिम्रो फोटो प्रिन्ट टी सर्ट प्रिन्ट स्टिकर कटिम लम्रो छल असी ब्याज दे माया चिलो भनिम्रो
0: पहिले भनेको मैले सबै बुझ्यो कान्छा गङ्गा आर्टमा के पाइन्छ भनेर एकपटक पहिले सबै भन्थ्यो त नेपाली भाषामै
2: बेसी सहर नगरपालिका 7 पुरानो बैंक चोकमा रहेको गंगा आर्ट ग्यालरी फ्लेक्स प्रिन्टमा मार्बल आर्ट फ्लेक्स प्रिन्ट साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड ब्यानर फोटो प्रिन्ट स्टिकर कटिङ कप प्रिन्ट ब्याच प्रिन्ट टी सर्ट प्रिन्ट गरिनुका साथै मायाको चिलो प्रमाण पत्र मेडल र ट्रफी पनि बनाइन्छ
7: साथै हामी कहाँ ललित कलामा अध्ययन गरेका दक्ष व्यक्तिबाट भित्ते लेखन आकर्षक पेन्टिङहरू बनाइनुका साथै बिक्री वितरण गरिन्छ।
1: पवित्र गंगा आर्ट ग्यालरी एन्ड फ्लेक्स प्रिन्ट बेसीसहर नगरपालिका साथ पुरानो बैंक चोक लमथुङ प्रोप्राइटर विनिता देवकोटा र गंगा हिमाली घिमिरे। सम्पर्क फोन नम्बर 0665531387 मोबाइल नम्बर 9842646648 र 9463018383।
8: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: सुनिता आ गर त
1: भोके मेरो दाँत सबै किराले खाएको छ
0: गर न के आ गर म हेर्छु
1: आ
0: छी कस्तो गनाको दाँत माझ्दैन हो
1: ठुलो स्वरमा नकराउ न मलाई लाज लाग्छ के
0: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तनिक डेन्टल होममा जाऊ न दाँत सम्बन्धी सबै समस्याको उपचार गरिन्छ भूपुसैनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने दाँतको भिडियो एक्सरे गर्ने वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने दाँत निकाल्ने नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ
2: नोट यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ
3: भूपुसैनिक डेन्टल होम प्राली भिसिटर नगरपालिका 8 सेरा ओरालो लमजुङ
4: प्रोप्राइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सिसा अधिकारी
3: सम्पर्क फोन नम्बर 066-521-429 मोबाइल नम्बर 98414-84-440
0: बुढा ए बुढा यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या
5: हुन त हो नि बुढी तर यो घरको हालत हेर त फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ कहाँ जाने के गर्ने म त केही सोच्नै सकेका छैन यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी
0: किन चिन्ता लिनुहुन्छ बुढा पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 13 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा
3: हाम्रा सेवाहरू हामी कहाँ सिजन अनुसारका तरकारी फलफुल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 13 लमजुङ प्रोप्राइटर सृजना श्रेष्ठ
3: सम्पर्क नम्बर 98462-18202 र 98403-19799
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 13 लमजुङ
3: नोट सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ

0: भाउजू अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
1: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
0: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुघा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यानभरि रातारात बिबिर उठेर आइरहन्। अनि हाम्रै बेसी सर नगरपालिका आठ प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाली।
1: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
2: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाँका लगाउने, बाफ लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिशा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
0: औषधिको मूल्यमा अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौं।
2: सोयल मेडिसिन्स, बेसिक तहार नगरपालिका आठ प्रशासन चोक, जिल्ला हुलाक कार्यालय अगाडि, प्रोपाइटर सरोज कुमार श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9843878450 र 9824111032।
3: हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
4: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र
3: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
4: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त, त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्नु भएको छ।
3: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी, सबैको चाहना।
4: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाँडा बर्तन पनि पाइन्छ।
3: जय बुद्ध ज्वेलरी, बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोपाइटर मणिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 06652420735, 06652475, मोबाइल नम्बर 9856045735।

0: बाबु ए बाबु झट्टै उठ त छिटो उठ न आफ्नै बिहे बिर्से जस्तो छ बुहारीको लागि गहना किन्न जानु परेन उठ त छिटो
1: हो त है आमा बरु कहाँ जाने भन्नु त
0: पहिला मुख धुने अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त
2: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ
3: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेन स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565 राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्
4: एचआईभी परीक्षण अघि र पछि आवश्यक परामर्श गरिन्छ साथै परीक्षणको रिपोर्ट गोप्य हुन्छ एचआईभीबाट कसरी बच्न सकिन्छ आफ्नो विश्वासिलो यौन साथीसँग मात्र यौन सम्बन्ध राख्ने यदि अरूसँग यौन सम्बन्ध राख्न परे सधैँ सही तरिकाले कन्डमको प्रयोग गर्ने रगत लिनु परेमा परीक्षण गरिएको रगत मात्र लिने सुई सिरिन्जको साझा प्रयोग नगर्ने छाला छेड्ने औजार निर्मलीकरण पश्चात मात्र पुनः प्रयोग गर्ने संक्रमित गर्भवती महिलाले बच्चा जन्माउन चाहेमा डाक्टरको सल्लाह लिने एचआईभी परीक्षण गर्दा संक्रमण देखियो भने आत्तिनु पर्दैन एआरटी केन्द्रमा निशुल्क उपलब्ध औषधिहरू नियमित रूपमा सेवन गर्ने आफ्नो यौन साथी इन्जेक्टिङ पार्टनर र बच्चाको पनि एचआईभी परीक्षण गराउने एआरटी सुरु गरेको पहिलो 6 महिनापछि अनिवार्य रूपमा भाइरल लोडको परीक्षण गराउने अवसरवादी संक्रमण देखिएमा तुरन्त स्वास्थ्य कर्मीसँग सम्पर्क गर्ने नियमित व्यायाम गर्ने र सन्तुलित तथा पौष्टिक खाना खाने एचआईभी कसरी सर्छ असुरक्षित यौन सम्पर्क गरेमा संक्रमित रगत तथा रगत जन्ने पदार्थ प्रयोग गरेमा सुई सिरिन्जको साझा प्रयोग गरेमा एचआईभी संक्रमित गर्भवती महिलाबाट जन्मने बच्चामा एचआईभी कसरी सर्दैन लामखुट्टे उपिया उडुज किरा फट्याङ्ग्रे तथा जनावरहरूले टोक्दा जुठो खाँदा लुगा साटासाट गरेर लगाउँदा हात मिलाउँदा एउटै काइयोले कपाल कोर्दा एउटै धारा पोखरी चर्पी प्रयोग गर्दा चुम्बन गर्दा श्वास प्रश्वासबाट खोक्दा र हात छेउ गर्दा एचआईभी संक्रमणको शंका लागेमा एचआईभीको परीक्षण गर्ने जुन नजिकैको स्वास्थ्य संस्था वा तपाईँकै समुदायमै निशुल्क रूपमा उपलब्ध छ
3: प्रदेश जनस्वास्थ्य कार्यालय बेसी सहर लमजुङ
5: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाथ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु किनास जन्डिस पाइल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाँडरक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ दैनिक दक्ष तथा अनुभवी विशेषज्ञ ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451-39-647 र 98111-90-610 नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन
6: कार्यक्रम स्वास्थ्य सरोकार
7: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार
6: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्स्याङ्गी रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
7: प्रत्येक शुक्रबार बिहान 7:30 बजे

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: तपाईँले पुर्याइदिनु है?
2: ए हजुर, भइहाल्छ नि। हजुर,